छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तेरो पुलिस पछि तेरो पछि पछि पछि कुन कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजर घुमा हेर्न

0: माया तिमलाई कति चाहिन्छ तिमी हिँड्ने टिकर दिन्छु तिमी हिँड्ने टिकर दिन्छु
1: म राजा हुन्छु तिमी पनि त्यो रानी हुनेछ एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस हामी खरी खरी रिसा दिने कस्तो तिम्रो पानी अब नचाउन पर पर चानी चानी मन नजिक आउँदा किन हुन्छ पानी पानी पैसा ठाउँ कि त जान्छ अब सोच्ने पो हो कि मन मिल्ने साथी मलाई रोज्ने पो हो कि

0: भूपेन शाहले उहाँलाई आज मात्रै रिक्त भएको मन्त्री पदपूर्तिका लागि सिफारिश गर्नुभएको हो। आजै मात्रै गौरी यादवले मन्त्री पदबाट राजीनामा दिनुभएको हो। राष्ट्रपति कार्यालयका अनुसार उहाँको पद तथा गोपनीयताको शपथ पनि अहिले केही बेरमा हुँदैछ। उद्योग मन्त्री गौरी कुमारी यादवले आज दिउँसो पदबाट राजीनामा दिनुभयो। मन्त्री यादवले हिजो संसदीय समितिमा ग्यास उद्योगीलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो र अहिले देशभर चरम ग्यासको अभाव भइरहेको अवस्थामा उहाँले आज राजीनामा दिनुपरेको हो।
1: सरकारले यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी पश्चातको पुननिर्माणका लागि 7,23,31,52,00,00 रूपियाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4,73,57,19,00,00 रूपियाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद पुनरुत्थान आवश्यकताको 75% हिस्सा हो। पूर्वाधार क्षेत्र मध्ये पनि ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ, जहाँ 759 मेगावाट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्लान्ट प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि मात्रै 3,90,62,30,40,00,000 रूपियाँ आवश्यक पर्ने देखिएको छ। यसै गरी 69 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त भएको छ, 33 मोटरेबल पुल बगेका छन् भने 4 आंशिक क्षति पुगेको छ। यस्तै बाढ़ी प्रभावित क्षेत्रमा रहेका 64 झुलुङ्गे पुल मध्ये 53 क्षति पुगेको छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनरुत्थानका लागि 73,34,29,60,000 रूपियाँ खर्च लाग्ने देखिएको छ। बाढ़ीका कारण सामाजिक तथा उत्पादन क्षेत्रमा पनि ठूलो भौतिक र आर्थिक असर परेको छ। बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन गरी 7,570 निजी घरहरू क्षतिग्रस्त भएका छन्। यसबाहेक 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। यो क्षेत्रका लागि 1,03,54,00,000 रूपियाँ बजेट आवश्यक छ। यसै गरी व्यापार, व्यवसाय, बैंक र कृषि समेटिएको उत्पादक क्षेत्रको पुनरुत्थानका लागि 50,77,49,00,000 रूपियाँ लाग्ने आकलन गरिएको छ। उत्पादन क्षेत्र अन्तर्गत 1,806 हेक्टर कृषि बाली, 17 बैंक शाखा र 4,800 व्यापारिक प्रतिष्ठानहरू प्रभावित भएका छन्।
0: नेपाललाई समग्र राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचना अन्तर्गतको हानि तथा जोखिम सम्बोधन कोषले आज जवाब पठाएको छ। 10 भदौको रसुवा बाढ़ीमा जलवायु परिवर्तन कारक भएको भन्दै नेपालले आपतकालीन रकम उपलब्ध गराउन माग राखेर 15 भदौमा पत्राचार गरेको थियो। हानि तथा जोखिम सम्बोधन कोषले बोर्डलाई नेपालले पठाएको पत्रको जवाब 1 हप्तापछि प्राप्त भएको सरकारी अधिकारीले जानकारी दिएका छन्। बोर्डले 24 भदौमा पठाएको जवाब नेपालले तत्काल सहयोगको अनुरोधलाई यथासम्भव छिटो सम्बोधन गर्न बोर्डसँग छलफल तथा समन्वय भइरहेको उल्लेख छ। कोषका सदस्यद्वय क्यामिला मिनर्भा र जर्ज ओस्टिनले पठाएको पत्रमा भनिएको छ, यस क्रममा हाम्रो प्रतिक्रिया यथासम्भव शीघ्र र अर्थपूर्ण बनाउन हानि तथा जोखिम सम्बोधन कोषका विद्यमान कार्यदेश, संरचना, ढाँचा, नीति तथा कार्यविधिको सीमाभित्र रहेर विभिन्न विकल्पबारे विचार गर्न हामी बोर्डलाई सिफारिश गर्छौं भनिएको छ।
1: सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका जाँदै हुनुहुन्छ। प्रधानमन्त्री शाह असोज 6 गते अमेरिका प्रस्थान गर्ने तालिका छ।
0: नेपाली कम्युनिष्ट पार्टीका सांसद धनबहादुर बुढाले रसुवाको भोटेकोशी नदीको बाढ़ीमा बेपत्ता भएकाको घर परिवारलाई आधिकारिक सूचना उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले सम्पर्कविहीनबारे आधिकारिक सूचना उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराउनुभयो। बाढ़ीले ध्वस्त बनाएका संरचना पुननिर्माणमा तत्कालै पहल थाल्नुपर्नेमा रासुवा सांसद विपिन आचार्यले जोड़ दिनुभयो।
2: म घरबाट महाराजगंज र नक्सालका भाटबाट नै हुँदै यो गरिमामै सदनमा आउँछु। भदौ 24 को विध्वंसले खरानी बनेका ती व्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनागत तरिकाले उठिसकेका छन्। निजी क्षेत्रको त्यो ऊर्जा देखेर मलाई गर्व लाग्छ। तर जब म सिंहदरबारको गेटबाट भित्र छिर्छु, जलेको सिंहदरबार र गृह मन्त्रालय अझै उस्तै बेबारिसे देख्छु। यो पालिको बजेट नै नयाँ संसद हलमा हुने भन्ने सुनेकोमा आज पनि यो अस्थायी भवनबाट आफ्ना कुराहरू राखिराखेको छु। राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसदकै निर्माण गति यति धेरै सुस्त हुँदै गर्दाखेरि रसुवा र नुवाकोटका नागरिकले चाहिँ पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने? के नीतिगत र व्यावहारिक कमजोरीहरू छन् त्यो पत्ता लगाऊ र यो पुनर्निर्माणको गतिलाई चाहिँ बढाऊ बिफोर इट्स टू लेट। थ्याङ्क यू।
1: प्रकोप उद्धार कोषमा हाल 12,43,33,10,41 रुपियाँ मौजदात रहेको छ। प्रधानमन्त्री तथा मन्त्री
2: आफ्ना कुराहरू राखिराखेको छु। राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसदकै निर्माण गति यति धेरै सुस्त हुँदै गर्दाखेरि रसुवा र नुवाकोटका नागरिकले चाहिँ पुनः

0: 48,98,503 रूपियाँ मौजदा छ। त्यस्तै कोषका दुईवटा बैंकमा रहेको डलर खातामा 2,16,37,691 अमेरिकी डलर जम्मा भएको छ। नेपाली रूपियाँ र अमेरिकी डलरको मौजदा जोड्दा कोषको कुल उपलब्ध रकम 12,43,33,10,141 पुगेको कार्यालयले जनाएको छ। विवरण अनुसार भदौ 25 गते मात्रै नेपाली तर्फ 17,25,69,675 र अमेरिकी डलर तर्फ 2,74,062 थप संकलन भएको छ। राहत कोषबाट केही दिन अघि रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिएको थियो।
1: रासपा सांसद अमरेश कुमार सिंहले प्रतिनिधि सभाको बैठकमा सरकार प्रधानमन्त्रीको सचिवालय र मन्त्रीका शैलीप्रति गम्भीर आपत्ति जनाउनु भएको छ। उहाँले अहिलेसम्मका सरकारका गतिविधिमाथि प्रश्न गर्दै यही शैलीमा अगाडि बढ़े सरकारको नाश हुने चेतावनी दिनुभयो। उहाँले प्रधानमन्त्रीको सचिवालयले दिएको धाक धम्कीप्रति आपत्ति जनाउनु भएको छ। सचिवालयले गरेका कामप्रति गम्भीर खुलासा गर्नु भएको छ। मलाई लाग्दैन कि उहाँ सल्लाहकार सायद हार्वर्ड अक्सफोर्ड क्याम्ब्रिज पढ़ेका हुन्। सरकारको केन्द्र मैले सिंहदरबार बुझेको थिएँ तर सरकारको केन्द्र ज्वागल बनेको छ। हुक्कुमी शासन चलिरहेको छ। अमरेश सिंहको भनाई छ,
2: पत्रकारहरू पुगिनुहोला, सांसदहरू पुगिनुहोला, त्यहाँ ज्वागलमा मेरो गल्ती होला कि बर्मजियाको पेरा लिएर म पुगिनुहोला। म पत्रकारहरू पुगिनुहोला, सांसदहरू पुगिनुहोला, कि म कहिले पनि गुटमा विश्वास गर्दिन, म पार्टीमा विश्वास गर्छु। फेर कहिले पनि अथोरिटी विदाउट एकाउन्टेबिलिटी साह्रै डेन्जर हुन्छ। मेरो शिर शर्मबाट नै निहुरेको एउटा जासुसी संस्थालाई भेट्नलाई सल्लाहकार लुकेर जान्छ, राज्यको ढुक्तीबाट तल भत्ता मन्त्री जस्तो यो खान्छ। म त्यो सल्लाहकार भएको भए टाउको फाडेर टाइचुट लगाएर म त्रिभुवन एयरपोर्टबाट दिल्ली एयरपोर्टमा झर्थे, वार्ता गर्थे, प्रधानमन्त्रीलाई सुनाउँथे। लुकेर के कुरा भयो, कम्तीमा हामी संसद सदस्य पनि थाहा पाएको भए अलिकति अनुभूत हुन्थ्यो। त्यो लुकेर गएर हाम्रो देशको प्रतिष्ठा नाश गर्ने अधिकार सरकारको सल्लाहकारलाई छैन, त्यो गएको हो। यदि भन्यो भने म भनिदिन्छु, लीला प्यालेसको दिल्लीको लीला प्यालेसको सेकेन्ड फ्लोरमा बसेको हो, किनकि म दिल्लीमै पढेको हो, मलाई थाहा छ लीला प्यालेस होटल कहाँ हो। सेकेन्ड फ्लोरमा रूम नम्बर त अहिले त्यति गोप्य भन्नु हुँदैन, तर होटल समेत भनिदिए। सल्लाहकारले कुनै पनि कार्यकारी अधिकार दिएको छैन। रात दिन कर्मचारी त्यहाँ जान्छ, बेइज्जत भएर आउँछ। प्रहरी प्रमुखहरू सशस्त्र प्रमुख रोएर आउँछ। यही बारीमा, रसुवाको बारीमा यदि शुरूदेखि नै सशस्त्र नेपाल पुलिस कोअर्डिनेसन गरेको भए यति क्षति हुन्थेन। शुरूमा विदेशीलाई आह्वान गरेको भए यति क्षति हुन्थेन।
1: सांसद सिंहले गौरी कुमारी यादवले पहिले नै उद्योग मन्त्रीबाट राजीनामा दिनुपर्ने धारणा राख्नुभयो। सदनमा बोल्दै उहाँले यादवलाई पक्राउ गर्न प्रहरी परिचालन भएकै दिन राजीनामा दिनुपर्ने बताउनु भएको हो।
2: हिमाल पहाड़ तराईलाई समान रूपले हेर्न चाहेको छ। हाम्रो सभापतिको सन्देश पनि त्यही, म त्यही बुझेर यो पार्टीमा लागे, तर मधेसीलाई प्रहार शुरूदेखि भइरहेछ। यो गौरी कुमार, माननीय गौरी कुमार यादव त्यो दिन राजीनामा दिनुपर्छ जुन दिन रातमा प्रहरी परिचालन गरेको थियो। प्रधानमन्त्री सिस्टममा प्रधानमन्त्रीको अधिकार हुन्छ, जति बेला पनि मन्त्रीलाई बर्खास्त गर्न सक्ने उहाँले चित बुझेन भने, किनकि सबै अधिकार प्रधानमन्त्री, तर प्रधानमन्त्रीले पठाउँछन् मन्त्रीलाई अरेस्ट गर्ने या सचिवालयले पठाउँछन्। यो सचिवालय र सचिवालयको केही साथीहरूको कुरा सुन्दाखेरि म आफै झस्तङ हुन्छु कि म कुन देशको सांसद हो। यो देशको सांसद त्यस्तो व्यवस्था गर्छ, गुण्डा शैलीमा शासन गर्नुपर्छ, यो उहाँको कोट एन्ड कोट भन्दैछु। यो पनि संविधानले परिकल्पना गरेका छैन। म तपाईँलाई बताउँछु, म त्यो पनि मन्त्री सुरुमै मन्त्री मैले डिनाइ किन गरेँ, मलाई आभास भइरहेको थियो जो पीड़ा, किनकि म एउटा समुदायको पनि नेता, एउटा भूगोलको पनि नेता, एउटा पार्टीको पनि नेता हो, म राष्ट्रवा पार्टीको नेता हो।
0: प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले विपद व्यवस्थापन, राहत उद्धार, खोजी र पुनस्थापनाका कार्यहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ। कांग्रेस संसदीय दलको कार्य सिंहदरबारमा आज बसेको दलहरूको बैठकले सरकारी राहत उद्धार कार्यको अनुगमन, निरीक्षण, थप सुझाव दिने र संसदीय तवरबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको एमाले संसदीय दलकी उपनेता पद्मा आर्यले जानकारी दिनुभयो। सरकारले हालसम्म समिति गठन नगरेको सन्दर्भमा संसदीय विशेष समिति गठन गर्न संसदमा सशक्त रूपमा आवाज उठाउने र सरकारको निरन्तर ध्यान आकर्षण गराउने निर्णय भएको उहाँले बताउनुभयो। विपद व्यवस्थापनसित जोड़िएका काममा सहयोग गर्न, राहत उद्धार, खोज र पुनस्थापना जस्ता विषयहरूमा सरकारलाई सहयोग गर्न र सरकारका तर्फबाट भए गरेका कामहरूको

निगरानी, अनुगमन, निरीक्षण, थप सुझाव र हाम्रो आफ्नो पनि सक्रियताका लागि संसदीय विशेष समिति गठन गर्ने हामीले माग गरेका थियौं। उहाँले थप्नुभयो, अहिलेसम्म पनि गठन नभएको सन्दर्भमा हाम्रो मागलाई निरन्तर अघि बढ़ाउने र विशेष समिति गठन गर्ने विषयमा सरकारसँग ध्यानाकर्षित गर्ने संसदमा आवाज उठाउने निर्णय गरेका छौं। बैठकले हालसम्म उद्धार तथा खोजीमा खटिएका निकायहरू र भएका कामलाई धन्यवाद दिँदै पूर्व तयारी र शुरूआती चरणमा पर्याप्त सल्लाह परामर्श एवं समन्वय नहुँदा केही कमी कमजोरी देखिएको निष्कर्ष निकालेको अरियालले जानकारी दिनुभयो। हामीसँग अस्पतालबाट गर्भवती महिला निकालिएको बारे मन्त्रालयले माग्यो स्पष्टीकरण लगायतका खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Pinoy. LG Lilayo, Naya LG Essential Series. Opo kifayati mo lima. Refrigerator, washing machine, AC ko complete range. 10 basta ko warranty sahit, 0% no cost EMI. Nagrikta pa'y pugsa. Harek ghar ko khusi, ghar ghar ma LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर। सप्तरीको राजपीराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल परिसर बाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्वास्थ्य मन्त्रालयले अस्पतालसँग स्पष्टीकरण माग गरेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले सामाजिक सञ्जालबाट सो कुराको जानकारी दिनुभएको छ। घटनाप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको उहाँको भनाई छ। उक्त घटनालाई मन्त्रालयले निकै गम्भीरतापूर्वक लिएको र सत्य तथ्य पत्ता लगाउन तत्काल छानबिन टोली राजपीराज पठाइसकेको उहाँको भनाई छ। छानबिनका क्रममा स्वास्थ्यकर्मी वा अस्पताल प्रशासनको तर्फबाट कुनै प्रकारको गल्ती लापरवाही देखिएमा सम्बन्धित जो कोहीलाई प्रचलित कानून बमोजिम कड़ा कार्यवाही गरिने मन्त्री मेहताले चेतावनी दिनुभयो। प्रत्येक नागरिकले स्वास्थ्य संस्था पुग्दा समयमै उपचार सम्मान र मानवीय व्यवहार पाउने नैसर्गिक अधिकार रहेको स्मरण गराउँदै उहाँले भन्नुभयो, अस्पताल पुगेकी गर्भवती महिलाले समयमै भर्ना र उपचार नपाएर अस्पताल परिसरबाटै खुला ठाउँमा बच्चा जन्माउनु परेको भिडियो र समाचार अहिले सार्वजनिक भएको छ र चौतर्फी आलोचना भइरहेको छ। सड़कमै महिलाले बच्चा जन्माएको घटना आज संसदमा उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले राजपीराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटना संसदमा उठाउनु भएको हो।
3: आज म सप्तरीको राजविराज गजेन्द्र सिंह अस्पतालमा भएको अत्यन्तै संवेदनशील र गम्भीर घटनाप्रति यस घड़ीमा मै सदन मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय, गजेन्द्र सिंह अस्पताल सप्तरीका गरीब विपन्न असहायता निम्न आय भएका नागरिकका लागि स्वास्थ्य उपचारको भरोसा केन्द्र हो। तर यही अस्पताल आर्थिक अभावका कारण एक गर्भवती महिलाले अस्पतालको गेट बाहिर सड़कमै शिशु जन्माउनु परेको, यसले हाम्रो स्वास्थ्य प्रणालीमा के कस्तो कमजोरीहरू छ, स्वास्थ्य प्रणालीका कारणले सप्तरीका गरीब पीड़ित दलित महिलाहरूको अवस्था के कस्तो छ, यसको चित्रण गरिएको छ। एउटा महिला पैसाको अभावको कारणले चाहिँ अस्पताल बाहिर आफ्ना बच्चा जन्माउनु परेको छ। हामी चाहिँ स्वास्थ्यमा ठूला ठूला कुरा गरेर बसिरहेका छौ। म सभामुख महोदय मार्फत मान्य मन्त्रीज्यूलाई ध्यान आकर्षण गराउन चाहन्छु कि सप्तरीमा भएको घटनाको सत्य तथ्य विवरण संसद समक्ष आएर जानकारी गराउनु हुनेछ भन्दै म आफ्नो यही चुन्याउँछु। धन्यवाद।
4: शिक्षक सेवा आयोगको अध्यक्षमा डाक्टर हरिप्रसाद लम्साल नियुक्त हुनुभएको छ। आज बसेको मन्त्री परिषद बैठकले उहाँ सहित सदस्यमा रामशरण सापकोटा र महिला सदस्यमा विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको हो। उहाँ नेपाल सरकारका पूर्व सचिव हुनुहुन्छ। त्यस्तै आजकी मन्त्री परिषद बैठकले दुई कर्मचारीलाई सचिव पदमा भरुवा गरेको छ। लोकसेवा आयोगको सिफारिशमा वरिष्ठताको आधारमा विनोद कुमार र उत्तर कुमार खत्री नेपाल सरकारको सचिव पदमा बढ़ुवा हुनुभएको छ।
2: कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिनुभएको छ। आज राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले आफ्नो अभिव्यक्तिलाई लिएर सांसदहरूको भावनामा चोट पुगेको भन्दै स्पष्टीकरण दिनुभएको हो। जेएनजी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री गौतमले राष्ट्रिय सभामा आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएका कारण कानून निर्माणमा समस्या भइरहेको आशयको अभिव्यक्ति दिनुभएको थियो।
4: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताउनु भएको छ। कांग्रेस स्याङ्जाले पार्टीका वरिष्ठ नेता तथा पूर्व उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठको 45 दिनको पुण्यतिथिमा आज आयोजित शोकसभालाई सम्बोधन गर्दै उहाँले पार्टीलाई मजबूत बनाउनका लागि सभापतिको हैसियतले जिम्मेवारीपूर्वक अगाडि बढ़ने बताउनुभयो। पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु, उहाँले भन्नुभयो। नरम पनि छु र पार्टीभित्र भएका कमी कमजोरीलाई हटाएर निर्मम पनि भएर अगाडि बढ्नुपर्नेछ। त्यो सजिलो छैन र पनि पार्टी हितका सन्दर्भमा निर्मम भएर लाग्छु। विपदको समय सरकारको टिप्पणी गर्ने उपयुक्त समय नभएको सभापति थापाले बताउनुभयो।
2: यसै गरी नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले 15 महाधिवेशनका लागि प्रदेश निर्वाचन संयोजकहरू तोकेको छ। निर्वाचन समिति संयोजक प्रेम बहादुर खड्काले महाधिवेशनमा निर्वाचन सहजीकरणका लागि 7 वरिष्ठ अधिवक्तालाई प्रदेश निर्वाचन संयोजक तोक्नु भएको हो, जस अनुसार कोशी प्रदेशमा दिल्ली बहादुर कार्की, मधेशमा बलराम सुवेदी, बागमतीमा कृष्ण अर्याल र गण्डकीमा जगन्नाथ ढकाललाई जिम्मेवारी दिइएको छ। लुम्बिनीमा दीपक कुमार रेग्मी, कर्णालीमा उत्तम आचार्य, सुदूरपश्चिममा गंगाराम उपाध्यायलाई संयोजक तोके समितिका संयोजक खड्काले जानकारी दिनुभयो।
4: राष्ट्रिय मानवाधिकार आयोगले आत्महत्या रोकथाम तथा मानवाधिकारको सुनिश्चितता गर्न आग्रह गरेको छ। नेपाल प्रहरीले आर्थिक वर्ष 2081-82 आत्महत्या सम्बन्धी 6852 घटना दर्ता भएको जनाएको छ। आर्थिक वर्ष 80-81 7221 जनाको आत्महत्याबाट मृत्यु भएको तथ्याङ्क आयोगले सार्वजनिक गरेको छ। हामीसँग शेयर बजारका सबै सूचक घटे लगायतका खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: तर्जिलेल्यायो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्यमा रेफ्रिजरेटर वाशिंग मशीन एसी को कम्प्लिट रेंज 10 वर्षको वारेन्टी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हरेक घरको खुशी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: अब बाँकी खबर शेयर बजारका सबै सूचक आज घटे बजार परिसूचक नेप्से 13.85 अंक घटेको छ अघिल्लो दिन पनि नेप्से 15.43 अंकले घटेको थियो आजको कारोबारपछि नेप्से 2531 अंकमा कायम भएको छ कारोबार रकम घटेको छ अघिल्लो दिन 4.19 अर्ब करोड़को कारोबार भएकामा आज 3.69 अर्ब करोड़को भयो 69 कम्पनीको मूल्य बढ़दा 201 घट्यो भने 8 स्थिर रह्यो उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै 1.14% घट्यो अरू समूहको गिरावट दर 1% भन्दा कम रह्यो
4: अब विदेशका खबर गाँजामा आज भएको इजरायली आक्रमणमा दुई बच्चा सहित एउटै परिवारका चारजनाको मृत्यु भएको प्यालेस्टाइनी अस्पताल र सुरक्षा अधिकारीहरूले बताएका छन् उत्तरी गाँजापट्टिको बेत लाहिया परियोजना क्षेत्रमा इजरायली आक्रमणले एउटा घरमा प्रहार गरेपछि अहमद परिवारका चारजना सदस्यको शव टुक्रामा फेला पारेको जनाइएको छ गाँजा शहरको अल सिफा अस्पतालका अधिकारीले 12 र 8 वर्षका बच्चाको शवको पहिचान भइसकेको बताएका छन्
3: इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जन भन्दा बढ़ी जहाजहरूमा आक्रमण गरेसँगै इरान अमेरिका तनाव सर्किदो तेलको मूल्य प्रतिब्यारेल 100 रूपियाँ अमेरिकी डलर भन्दा माथि पुगेको छ तेहरानले बुधबारदेखि तेल र ग्यासको रणनीतिक ढुवानी मार्ग हर्मुजमा आफ्नो पकट बलियो बनाउँदै जलमार्ग बाहिर नो गो जोन क्षेत्र विस्तार गरेको छ
4: अब खेल खबर नेपाल एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ आज सम्पन्न खेलमा नेपालले ओमानलाई 87 रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो नेपालले दिएको 148 रनको लक्ष्य पछ्याएको ओमान 18.1 ओभरमा 60 रनमै अल आउट भयो ओमानलाई सस्तैमा समेट्न सन्दीप लामिछाने र दिपेन्द्र सिंह एरीले 3-3 तथा ललित राजवंशी र रोहित पौडेलले 2-2 विकेट लिए त्यसअघि मलेसियाको क्वालालम्पुर स्थित बायुमास ओभलको मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल 45.4 ओभरमा 147 रनमै अल आउट भयो नेपाललाई लज्जास्पद स्कोरबाट बचाउन दिपेन्द्र सिंह एरीले 51 तथा बसिर अहमदले 47 रनको योगदान दिए अन्य कोही पनि ब्याट्सम्यान चल्न सकेनन् जितसँगै नेपालले अब उपाधिका लागि युएईसँग खेल्नेछ युएईले हङकङमाथि सहज जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ फाइनल खेल शनिबार हुनेछ उपाधि जित्ने टोलीले 2027 बंगलादेशमा हुने एसिया कपमा स्थान बनाउनेछ जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक
3: बाढ़ी पश्चातको पुननिर्माणका लागि 7 खर्ब 23 अर्ब 31 करोड़ चाहिने सरकारको आकलन संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी हानि तथा नोक्सानी कोषले नेपाललाई पठायो पत्रको जवाब प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत
4: सप्तरीमा अस्पतालबाट गर्भवती महिला निकालिएको बारे मन्त्रालयले माग्यो स्पष्टीकरण छानबिन टोली परिचालन सड़कमै बच्चा जन्माएको घटना संसदसम्मै पुग्यो आमा र बच्चाको स्वास्थ्य सामान्य
3: राष्ट्रिय सभाबारे आफैले दिएको अभिव्यक्तिबारे कानून मन्त्री गौतमको प्रस्तुतीकरण पार्टी एकताका लागि अझै नरम हुन तयार रहेको गगन थापाको भनाई संसदीय विशेष समिति गठनबारे सरकारको ध्यान आकर्षण गराउने विपक्षी दलको निर्णय
4: गाजामा इजरायली आक्रमण एकै परिवारका चारजनाको मृत्यु इरान अमेरिका तनाव चुनिँदा इन्धनको मूल्यमा चर्को वृद्धि तेहरानद्वारा तेल र ग्यासको रणनीतिक ढुवानी मार्ग हर्मुजमा आफ्नो पकड बलियो
3: र ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा जितसँगै नेपालले अब उपाधिका लागि युएईसँग खेल्ने फाइनल खेल शनिबार हुने हवस् त नेपाली खबर अहिलेलाई यति नै बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं बिदा दिनुहोस् नमस्कार

तीन महीना तीर्न होस् सात महीना चलाउनु होस् क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट सात महीना को लागि मात्र रु 5,700 मा साथ ही क्यारो टीवी एप में पाउनु होस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानल हरु वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक मा आजै जडान गर्नु होस् कल गर्नु होस् 9709184147 शर्तहरु लागू हुनेछन्

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: उत्थान शीलता निर्माणका कार्यलाई प्राथमिकता दिनुपर्ने समेत विज्ञहरूले बताउनुभयो। यस्तै बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रतिनिधिहरूले बाढ़ीका कारण लाङटाङ राष्ट्रिय निकुञ्ज सहित रसुवा र नुवाकोटका जैविक विविधता दुर्लभ वन्यजन्तु तथा 461 हेक्टर वन क्षेत्रमा क्षति पुगेको जानकारी दिनुभयो। बैतडीमा निरन्तर वर्षाको कारण बाढ़ी पहिरो र नदी कटानले 100 भन्दा बढ़ी घर परिवार प्रभावित भएका छन्। बैतडीका सिंगास गाउँपालिका, डिलासैनी गाउँपालिका, सुर्नैया गाउँपालिका र पुरचौड़ी नगरपालिकाका नागरिक उच्च जोखिममा रहेका छन् भने त्यस्ता जोखिमयुक्त बस्तीहरू सुरक्षित स्थानमा स्थानान्तरणका लागि स्थानीय तहहरूले काम गरिरहेको जनाएका छन्। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
4: बैतडीका नदी तटीय क्षेत्रमा बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि बस्ती सार्ने तयारी भइरहेको छ। सिगास गाउँपालिका वडा नम्बर 5 र 6मा पर्ने सेती नदी किनार ढुंगाड आसपासका तटीय क्षेत्रमा नदीको जलस्तर खतराको तहभन्दा माथि पुगेपछि उक्त क्षेत्रमा बसोबास गर्ने 70 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी मैना अरियाल।
5: मैले वान बाई वान कुरा गर्दाखेरि सेती नदीको बढेर त्यहाँ चाहिँ बस्तीहरू जोखिममा छन्।
4: यस्तै जिल्लाको समेलिया नदीमा समेत जलस्तर बढ्दै गएपछि दिलासनी गाउँपालिका वडा नम्बर 1 र 2का 15 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ। वडा नम्बर 1का वडाध्यक्ष कृष्ण कुमार धामी।
6: अहिलेसम्म मैले बुझ्दा जो त्यो चर्किएको ठाउँ भत्किएको ठाउँ हेर्दा जोखिममै छ। वडा कार्यालयबाट पनि सूचना प्रकाशित गरिसके, प्रहरी चौकी सीमाबाट प्रहरी सहित लिएर त्यसको अध्ययन अवलोकन गर्यो।
4: यस्तै पुर्सौनीमा पहिरो खस्ता 5 घरमा क्षति पुगेको छ भने 35 घर उच्च जोखिममा परेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब परीक्षक दीपक कुमार राय।
7: पहिरो परेको कहीँ जोखिम गएको त्यस्ताहरू छ, तिनीहरूलाई चाहिँ अब सुरक्षित स्थानमा सार्नदेखि लिएर सबै हामीले गरिरहेका छौँ र निरन्तर सूचना प्रवाहहरू हाम्रो चौकी लेभलदेखि लिएर सबै लागू गरेर

0: जिल्लाको सुन्नाई गाउँपालिका वडा नम्बर 4-8 छमा समेत पहिरोको उच्च जोखिम रहेको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपदका समयमा ठूलो संख्यामा सब व्यवस्थापन गर्न सक्ने गरी सब गृह निर्माण गर्ने योजना अघि सारेको छ। मन्त्रालयले देशका विभिन्न 12 संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक अस्पतालमा कम्तीमा 50 सब अट्ने क्षमताको सब गृह निर्माण गर्ने भएको छ। कोशी अस्पताल, नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, भरतपुर अस्पताल, बेरी अस्पताल र डडेलधुरा अस्पतालमा सब गृहको क्षमता विस्तार तथा निर्माणका लागि प्रक्रिया अघि बढ़ाइनेछ। त्यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीपी कोइराला, पाटन, पोखरा, राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पटकमा कम्तीमा 50 सब व्यवस्थापन गर्न सक्ने क्षमताको सब गृह निर्माण तथा क्षमता विस्तार गरिनेछ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेलवासेले आयोगको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयमा आज आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष बेलवासेले नेपालको संविधान बमोजिम आयोगको आर्थिक वर्ष 2082-83 सम्पादन गरेका काम तथा गतिविधि समेटिएको प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुभएको आयोगका प्रवक्ता रितेश कुमार साक्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। सभामुख डोल प्रसाद अरियालले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि त्यसको गम्भीर असर नेपाली नागरिकले भोगिरहनु परेको बताउनु भएको छ। दक्षिण एशिया वन्यजन्तु कानून कार्यान्वयन सञ्जालको प्रथम महासभालाई आज ललितपुरमा सम्बोधन गर्दै सभामुख अरियालले यही भदौ 10 रसुवाको भोटेकोशीमा आएको बाढ़ीको मूल कारण विश्वव्यापी जलवायु परिवर्तन भएकाले जलवायु परिवर्तनको असर खेप्न बाध्य नागरिकप्रति विश्व समुदाय गम्भीर बन्नुपर्ने समय आएको बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले कानून तथा नीतिगत तहमा रहेका अस्पष्टता हटाउन सरकार गम्भीरतापूर्वक लागिरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा उहाँले फैसला कार्यान्वयनका क्रममा कतिपय विषयमा समस्या देखिएको र त्यसका लागि नीतिगत रूपमा स्पष्ट हुनुपर्ने आवश्यकता औल्याउनुभयो। कैलालीको टीकापुर नगरपालिकाको कर्णाली नदी किनारका सामुदायिक वनलाई कर्णाली नदीले कटान गर्न थालेपछि स्थानीय चिन्तित बनेका छन्। नदी किनारका धेरै जसो वनलाई बरसातको समयमा कर्णाली नदीले कटान गर्दै आइरहेको छ भने त्यसबाट नजिकका बस्तीहरू समेत जोखिममा परेका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
2: कर्णाली नदी किनारमा रहेका सत्ती कर्णाली सामुदायिक वन, भैरवनाथ वन संरक्षण समिति, खोटेना बुराखानी सामुदायिक वन, रानी कर्णाली सामुदायिक वन लगायतका क्षेत्रमा अहिले पनि कर्णाली नदीले कटान गर्दै आइरहेको छ। नदी किनारमा रहेका सामुदायिक वनलाई नदीले कटान गर्दै गएपछि त्यसबाट यहाँका बस्तीहरू पनि जोखिममा रहेका छन्। भैरवनाथ वन संरक्षण समितिका अध्यक्ष केशर बहादुर रावल।
3: धेरै भएको छ, दार्जिलिङ पानी राम्रोसँग पर्ने हो भने पार्कदेखि तलपट्टि 5 वडा 7-8-9 एकदमै क्षति हुने सम्भावना देखिएको छ।
2: भैरवनाथ वन संरक्षण समितिको उक्त क्षेत्रमा पहिलेदेखि नै कर्णाली नदीले कटान गर्दै आइरहेको छ। त्यो क्षेत्रमा स्थानीयदेखि प्रदेश हुँदै संघीय सरकारका आँखा पनि नपुगेका होइनन्। उनीहरूका प्रतिनिधिहरूले पनि त्यो क्षेत्रको पटक पटक अवलोकन तथा अनुगमन मात्र गर्ने गरेका छन्, तर अहिलेसम्म केही काम हुन सकेको छैन। अध्यक्ष रावल।
3: स्थानीय सरकार, केन्द्र, प्रदेश उहाँहरू आउने हेर्ने जाने मात्र हो। अहिलेसम्म त्यतातिर कसैको पनि नजर परेको छैन। 4-5 अगाडिदेखि नै नदीको
2: त्यस स्थानबाट यदि कर्णाली नदी गाउँतिर पस्ने हो भने टीकापुर नगरपालिकाको वडा नम्बर 5-9 क्षति पुगाउने देखिन्छ। त्यसका साथै सत्ती कर्णाली सामुदायिक वन क्षेत्र पनि अहिले कर्णाली नदीले कटान गरिरहेको छ। सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष जितराम चौधरी।
4: वनको बीच भूभागमा जुन टावर क्षेत्रको उत्तर साइड र पूर्व साइडमा तीव्र कटान भइरहेको छ। चातुरा सत्ती वन गाउँको नदी पनि कटान भइरहेको छ। डल्लो बस्तीको लागि एकदमै जोखिम रहेको छ। नियन्त्रणका लागि बारम्बार हामीले रानी जमरा आयोजनामा पनि जानकारी गराएका छौँ। उहाँसँग तटबन्ध भइदिनुपर्छ भनेर माग गरेका छौँ। कर्णाली नदी नियन्त्रण कार्यालय राजापुरमा पनि जानकारी गराएका छौँ। विभिन्न मन्त्रालयसम्म पनि यो कुराहरू जानकारी गराएका छौँ। पहल त अहिलेसम्म कहीँबाट भएको छैन।
2: यसका साथै अहिले कर्णाली नदीले टीकापुर नगरपालिका वडा नम्बर 8 बनगाउँ, श्रीलंका, अर्नुवा लगायतका क्षेत्रमा पनि कटान गरिरहेको छ। त्यसबाट पनि कर्णाली नदी गाउँतिर पस्ने खतरा बढ़ेको भन्दै त्यहाँका नागरिकहरू पनि चिन्तित भएका छन्। यस विषयमा सरकारवालाहरूले बेलैमा सचेत हुन जरूरी देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
1: संखुवा सभामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने 2 घाइते भएका छन्। चट्याङ लागेर 5 खपन 8 पोखराङमा अलैंसी भट्टीमा अलैंसी खेलाउँदै गरेका 28 वर्षीय उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। चीनको एक बन्दरगाहमा रोकिराखिएको विदेशी ध्वजावाहक कार्गो जहाजमा आगो लाग्दा कम्तीमा 25 जनाको मृत्यु भएको र 5 जनाको बेपत्ता भएको चीनिया संचार माध्यमले जनाएका छन्। पूर्वी समुद्री केन्द्र छिङदाओमा सामान लोड गर्ने स्थानमा रहेको कार्गोमा आगो लाग्दा कम्तीमा 25 जनाको मृत्यु भएको चीनको राष्ट्रिय प्रसारक सीसीटीभीले जनाएको छ। सीसीटीभीका अनुसार जहाजमा चालक दलका सदस्य सहित 42 कर्मचारी रहेका थिए। आग लागेपछि 12 जनालाई सकुशल उद्धार गरिएको छ। अब आर्थिक समाचार।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछिको पुनर्निर्माणका लागि सरकारले 7,23,52,00,00,000 आवश्यक पर्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4,73,57,00,00,000 लाग्ने अनुमान गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले जानकारी दिनुभयो।
7: अहिलेसम्मको प्रारम्भिक नतिजा हो, यसलाई अन्तिम रूप दिन र हामीले पीडीएनए भनेर भन्छ विपद पछिको आवश्यकता मूल्याङ्कनको काम अझै गर्न बाँकी छ। यसका लागि हामीले विभिन्न प्रारूप तयार पारिरहेका छौँ। कसरी जाने, हामीले यसका लागि प्रश्नावली निर्माण गर्ने, विभिन्न उपसमितिहरू बनाउने, विभिन्न क्षेत्रहरू अझ बढी प्रष्ट रूपमा छुट्याउने कामहरू भइ नै रहेछन्। जुन प्रतिवेदन सार्वजनिक भएको छ यसले देखायो के हो त भन्दा सबैभन्दा बढी क्षति पूर्वाधारको क्षेत्रमा भएको छ। 46% हाराहारीमा यो जति क्षति भएको छ यो क्षतिमा सबैभन्दा डिजास्टरको इफेक्ट, डिजास्टरको प्रभाव, यो विपदको प्रभाव चाहिँ पूर्वाधारको क्षेत्रमा परेको छ भने त्यसपछि यो कृषि उद्योग लगायतका उत्पादनशील क्षेत्रमा परेको छ र त्यसपछि गएर सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य लगायतको सामाजिक क्षेत्रमा यो यसको असर परेको छ भन्ने देखाएको छ।
6: प्रतिवेदनले पुनर्निर्माणलाई 2 चरणमा विभाजन गरेको छ, जस अनुसार आगामी 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनर्निर्माणका लागि 8,73,00,00,000 र दीर्घकालीन पुनर्निर्माणका लागि 7,14,58,00,00,000 खर्च हुने अनुमान गरिएको छ। जर्मनीले रसुवाको भटेकोशी बाढ़ी पीड़ितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि 80,00,000 युरो प्रदान गरेको छ। सहकार्य तथा युरोपेली र बहुपक्षीय संयन्त्र मार्फत सहयोग प्रदान गरिएको नेपाल स्थित जर्मनी दूतावासले जनाएको छ। जर्मनीले यसअघि 5,00,000 युरो मूल्य बराबरको आपतकालीन सहायता प्रदान गर्ने घोषणा गरेको थियो। बिहिबार नेपाली शेयर बजार परिसूचक नेफ्से 13.85 अङ्कले घटेको छ। अघिल्लो दिन पनि नेफ्से 15.43 अङ्कले घटेको थियो। बिहिबारको कारोबार पछि नेफ्से 2,531 अङ्कमा कायम भएको छ। बुधबार 4,19,00,00,000 करोड़को कारोबार भएकोमा बिहिबार 3,99,00,00,000 करोड़को कारोबार भएको छ।
1: वहाँ हुनुहुन्थ्यो अच्युत अर्याल। अब खेल समाचार अजय बमबाट।
8: नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गतको सेमी फाइनलमा ओमनलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो। यो सँगै एसिया कप नजिक रहेको नेपालले संयुक्त अरब इमिरेसन युएसँग खेल्नेछ। युएले दोस्रो सेमी फाइनलमा हङकङलाई 7 विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। नेपालले ओमनलाई 87 रनले पराजित गरेको हो। नेपालले दिएको 148 रनको लक्ष्य पछ्याएको ओमन 28.1 ओभरमा 60 रनमा अल आउट भयो। नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंहरीले 3-3 विकेट लिए भने रोहित पौडेल र ललित राजवंशीले 2-2 विकेट लिए। त्यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले 45.4 ओभरमा सबै विकेट गुमाएर 147 रनको यो फल मनाएको थियो। नेपालका लागि दिपेन्द्र सिंहरीले सर्वाधिक 51 रन बनाए। त्यस्तै बसिर अहमदले 47 रन बनाउँदा देव खनालले 13 रन तथा आसिफ शेखले 11 रन बनाए। त्यसबाहेक अन्य खेलाड़ीले 2 अङ्कमा रन बनाउन सकेनन्। नेपाल भलिबल लीग एनभीएलको लीग चरणको अन्तिम खेलमा कर्णाली शिवराजले मधेश वारिसलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कपड हलमा कर्णाली शिवराजले मधेश वारिसलाई 25-20, 21-25 र 25-19 पराजित गरेको हो। मधेसलाई पराजित गर्दै कर्णालीले प्लेअफ खेल्ने भएको छ। कर्णालीले अब प्लेअफमा काठमाडौँसँग खेल्नेछ। यी दुवै टोली मध्ये विजय टोलीले फाइनलमा अन्नपूर्ण स्पाइकर किङ्ससँग खेल्नेछ। पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले सगरमाथा स्म्यासलाई 3-1 हराएको थियो।
1: अब मौसम, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहनुका साथै कोशी र बागमती प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 32.6, न्यूनतम 20.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 29.6, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 2.2 मिलीमिटर, पोखराको अधिकतम 29.6, न्यूनतम 22.8, वर्षा 5.7 मिलीमिटर, वीरेन्द्रनगरको अधिकतम 33.2, न्यूनतम 23.5, वर्षा 45.3 मिलीमिटर, र दिपायलको अधिकतम 33, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 8.7 मिलीमिटर। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण कार्यक्रम मन्त्री परिषदद्वारा स्वीकृत। भदौ 10 गतेको भोटेकोशी बाढ़ी पश्चातको पुननिर्माणका लागि 7 अर्ब 23 अर्ब रूपियाँ भन्दा बढ़ी लाग्ने आकलन। नुवाकोट स्थित ताँदी खोलाको पुल पुननिर्माण गरी संचालनमा। धादिङको गल्छीदेखि रसुवाको धुन्चेसम्मको सड़क सम्पर्क जोड़ियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक शाह नियुक्त। चीनमा कार्गो जहाजमा आगो लाग्दा 25 जनाको मृत्यु। र ओमानलाई 87 रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कपको फाइनल प्रवेश उपाधिका लागि शनिबार यूएईसँग प्रतिस्पर्धा गर्ने। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
1: मेरा छोरा छोरी को सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
2: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ
3: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44 28 242 44 28 242
4: कम ऑन यू विल सर्टेनली बी बेनिफिटेड
5: महालेखा परीक्षकको कार्यालयको अनुरोध महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ
6: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
7: कृषि मन्त्र नार्कसँग
5: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस् यूरिया मलको विकल्पको रूपमा नानो झोल यूरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस् टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्

0: सीआईएन को साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। उद्योग मन्त्रीमा दीपक कुमार यादव नियुक्त। मन्त्री परिषदद्वारा मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक प्रक्रियामा लैजान सैद्धान्तिक सहमति। प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत।
1: संयुक्त राष्ट्र संघको 81 महासभामा 2083 असोज 6 देखि 10 गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने।
0: प्रधानमन्त्री राहत कोषमा 12 अर्ब भन्दा धेरै रकम मौजदात। रसुवा भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माणमा करिब 7 खर्ब आवश्यक पर्ने। पुनस्थापनाका लागि तत्काल काम गर्न विपक्षी दलहरूको माग।
2: जुन तरिकाको उद्धार र त्यहाँ भइरहेको काम कारवाहीहरू छ त्यो विषयमा चाहिँ हामीले अलिकति छलफल गरिरह्यौं। सरकारले गरेको कामहरू कतिको राम्रो भएको छ र कतिसम्म हामीले अगाडि बढ़ाउनु पर्ने हो, यसलाई कसरी निरन्तरता दिने हो।
0: अदालतका फैसला शीघ्र र प्रभावकारी कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन। सप्तरीको एउटा अस्पताल परिसर बाहिरै सुत्केरी भएको विषयमा अस्पतालसँग स्पष्टीकरण माग। जुम्लामा 900 भन्दा बढ़ीलाई जन्म र मृत्यु संस्कारका लागि अनुदानको चामल वितरण।
3: 72 जनाले चाहिँ लग्नु भएको छ होइन, आउनु भएको छ। यसमा चाहिँ अब हजुरको 65,000 जति ज्याला खर्च भएको छ।
0: र नेपाल एसएससी इमर्जिङ टीम्स एसिया कपका लागि छनौट। ओमान सेमी फाइनलमा पराजित। अन्नपूर्ण एनभीएलको फाइनलमा
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले तापक्रम वृद्धिसँगै यस्ता ठूला ठूला विपद फेरि दोहोरिन सक्ने चेतावनी दिएको छ। हिमाली क्षेत्रको तापक्रम 1.8 डिग्री सेल्सियसले बढ़नुले पनि अरू संकट निम्तने देखिएकाले यसको सामना र न्यायका लागि विश्व समुदायको ध्यानकर्षण गराउने बेला भएको छ। विश्व समुदायसँग कूटनीतिक तवरले वकालत गर्नका लागि सत्तापक्ष र विपक्षी दल एकसाथ अघि बढ़नु आवश्यक छ।
5: प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण मन्त्री परिषदले स्वीकृत गरेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले संयुक्त राष्ट्र संघको 81 महासभामा आगामी असोज 6 देखि 10 गतेसम्म सहभागी हुने प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरिएको नयाँ दिल्लीमा आयोजना हुने नेपाल भारत अन्तर सरकारी उपसमिति आईजीएसएससीको बैठकमा सहभागी हुन नेपाली वार्ता टोली गठन गर्ने निर्णय भएको बताउनुभयो।
1: पहिलोमा संयुक्त राष्ट्र संघको 81 महासभामा 2083 असोज 6 देखि 10 गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने, भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल इण्डिया इन्टर गभर्नमेन्टल सब कमिटी आईजीएससीको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने, गृह मन्त्रालयबाट अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, काठमाडौँ भक्तपुर ललितपुर सप्तरी र दाङ जिल्लाका कुल 27 स्थानीय तहहरूको 17,438 गरीब घर परिवारको सूची स्वीकृत गर्ने, शिक्षक सेवा आयोगको अध्यक्षमा डाक्टर हरिप्रसाद लम्साल भक्तपुर र सदस्यमा श्री रामचरण सापकोटा मकवानपुर एवं महिला सदस्यमा श्री विष्णु घिमरे रिमाल काठमाडौँलाई नियुक्ति गर्ने।
5: बैठकले गृह मन्त्रालयको प्रस्तावमा अनुचित लेनदेन अर्थात मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। यसले मिटर ब्याजबाट पीड़ित नागरिकलाई न्याय दिलाउन आवश्यक कानून निर्माणको बाटो खुला गरेको छ। भूमि व्यवस्था मन्त्रालयको सिफारिशमा विभिन्न 5 जिल्लाका गरीब घर परिवारको सूची सरकारले स्वीकृत गरेको छ। सुनसरी 4 निर्वाचित रासोपाका सांसद दीपक कुमार शाह उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री बालेन शाहले उहाँलाई मन्त्रीमा सिफारिश गर्नुभएको थियो। उहाँले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीबाट गौरी कुमारी यादवले राजीनामा दिएपछि शाहले उक्त मन्त्रालयको जिम्मा पाउनु भएको हो। यादवले हिजो संसदीय समितिमा बजारमा ग्यास अभाव हुनुको कारण ग्यास उद्योगी र सरकारी कर्मचारी दोषी रहेको आरोप लगाउनु भएको थियो। रसुवाको भटुकोशी बाढ़ीका कारण हालसम्म 1377 जनाको मृत्यु भएको छ। 5130 जना अझै बेपत्ता रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महत,
6: अहिलेसम्मको 6 बजेको उसमा अपडेट चाहिँ हामीले लगभग अब वेबसाइटमा र हाम्रो फेसबुक पेजमा पनि हालिसकेका छौँ। आएको एकछिनमा यहाँले डिटेल त्यहाँबाट हेर्नु होला। मैले समरीमा भन्दाखेरि चाहिँ अहिले 1377 स्टक चाहिँ फेला परेको छ। त्यसमा 5000 भन्दा बढी चाहिँ मिसिङ हुनुहुन्छ। त्यो मिसिङमा चाहिँ अब हामीले भेरिफाई गर्दैछौँ। केही डेट जस्तो डेट बढी पहिचान नभएका डेट बढीहरू पनि हुन सक्नुहुन्छ। त्यो अब बिस्तारै पछि डिएनए टेस्टबाट पहिचान भएपछि मात्र हामीले मिसिङमा हटाउनु पर्ने हुन्छ। आज त एउटा राम्रो अस्तिदेखि यो एक्रो ब्रिज चाहिँ जडानको क्रममा थियो देवीघाटमा, यो नुवाकोटको आज चाहिँ जडान भएर चाहिँ सुचारु भएको छ। अब त्यहाँ यातायात चाहिँ सञ्चालन गर्न सक्ने अवस्था छ।
5: विनाशकारी बाढ़ी प्रसादको पुननिर्माणका लागि सरकारले 7,23,31,52,00,00,00 रूपियाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरूत्थानका लागि मात्रै 4,73,57,19,00,00 रूपियाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद पुनरूत्थान आवश्यकताको 75% हिस्सा हो। पूर्वाधार क्षेत्र मध्ये पनि ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ, जहाँ 759 मेगावाट क्षमताको 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्लान्ट प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरूत्थानका लागि मात्रै 3,90,62,30,40,000 रूपियाँ आवश्यक पर्ने देखिएको छ। विपक्षी दलहरूले भने रसुवाको भटेकोशी बाढ़ीपछिको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सरकारले तत्काल प्याकेजमा काम गर्नुपर्ने माग गरेका छन्। सरकारले गरिरहेको काम प्राप्त नभएको भन्दै जीवितै उद्धार गर्न सकिने सम्भावनालाई ध्यानमा राख्दै अघि बढ़नुपर्ने विपक्षी दलको निष्कर्ष छ। कांग्रेसकी प्रमुख सचेतक वासना थापा,
2: जुन तरिकाको उद्धार र त्यहाँ भइरहेको काम कारवाहीहरू छ त्यो विषयमा चाहिँ हामीले अलिकति छलफल गरिरह्यौं। सरकारले गरेको कामहरू कतिको राम्रो भएको छ र कतिसम्म हामीले अगाडि बढ़ाउनु पर्ने हो, यसलाई कसरी निरन्तरता दिने हो भन्ने कुरा पनि यहाँ कुरा भयो। र सर्वदलीय बैठक बस्दै गर्दाखेरि केही बुदाहरू हामीले बनाएको थियौं त्यो क्षेत्रमा गर्ने कामहरूको। त्यो क्षेत्रमा जुन हामीले एउटा 9 बुधे जस्तो गरेर एउटा बुदा बनाएको थियौँ, त्यो बुदामा कति कार्यान्वयन भयो र कति हुन बाँकी छ र यसलाई अब अगाडिको दिनहरूमा चाहिँ कसरी अगाडि बढ़ाउने भन्ने कुरामा चाहिँ छलफल भयो। सत्तापक्षको सभापतिज्यूले पनि सदनबाट भन्नुभएको थियो विशेष संसदीय समिति गठन गर्ने भनेर, त्यो प्रक्रियामा पनि कसरी जाने अगाडि त्यहाँनिर छलफल भयो।
5: प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले अदालतका फैसला शीघ्र र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले फैसला कार्यान्वयनको वर्तमान अवस्थाबारे छलफल गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको हो। समिति सभापति समीक्षा बास्कोटा,
7: न्याय ढिलो दिनु भनेको न्याय नदिनु सर हो भन्ने मान्यतालाई आत्मसात गर्दै अदालतबाट भएका फैसलाहरूको शीघ्र तथा प्रभावकारी कार्यान्वयन मार्फत पीड़ितको न्याय पाउने अधिकार सुनिश्चित गर्न साधन स्रोत अधिकार र संस्थागत क्षमता सम्पन्न गराई फैसला कार्यान्वयनको उत्कृष्ट केन्द्रको रूपमा विकास गर्ने सम्बन्धमा विद्यमान कानून संस्थागत तथा संरचनागत व्यवस्थाको वस्तुनिष्ठ र वैज्ञानिक अध्ययन तथा अनुसन्धान गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिने।
5: नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक भोलिका लागि बोलाइएको छ। बैठकमा कार्यदलको प्रतिवेदनमाथि छलफल गरेर अन्तिम रूप दिइने नेताहरूले बताएका छन्। उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदलमा महासचिव शंकर पोखरेल सदस्य सचिव हुनुहुन्छ। साथै प्रदेश र गैर भौगोलिक गरी 13 स्थानमा संकलित सुझावलाई समेटेर प्रतिवेदन तयार पार्ने जिम्मा कार्यदलले महासचिव पोखरेललाई दिएको थियो। सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल परिसर बाहिरै एक महिलाले शिशुलाई जन्म दिएको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्वास्थ्य मन्त्रालयले अस्पतालसँग स्पष्टीकरण मागेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले सामाजिक सञ्जालबाट सो अस्पतालसँग स्पष्टीकरण माग गरेको जानकारी गराउनु भएको छ। अस्पतालले भने दोषीमाथि कार्यवाही हुने जनाएको छ। जुम्ला स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा जुम्लाका 8 स्थानीय तहका 904 जनालाई जन्म र मृत्युको समयमा दिइने 30 किलो चामल प्रदान गरेको छ। जन्मतर्फ 558 र मृत्युतर्फ 346 जनाले अनुदानमा चामल लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख मनोज जोशीले सीआईएनलाई बताउनुभयो।
3: अहिले चाहिँ हाम्रो चाउन 1 गतेदेखिबाट शुरू भयो होइन, अनि अहिलेसम्म चाहिँ अब हाम्रो चाहिँ आजसम्मको डाटा हेर्दा चाहिँ 72 जनाले चाहिँ लग्नु भएको छ होइन, आउनु भएको छ। यसमा चाहिँ अब हजुरको 65,000 जति ज्याला खर्च भएको छ र 70 जना भन्दा बढी चाहिँ मान्छेहरू आउनु भएको छ अहिलेसम्मको डाटा चाहिँ। यो खास चाहिँ अब यो दाबीको कर्णाली अञ्चलको 5 जिल्लाहरूमा चाहिँ सञ्चालन छ, 2072 सालबाट चाहिँ सञ्चालनमा हो चाहिँ। अब अहिले चाहिँ खास यो मृत्यु हुने बित्तिकै तपाईँको चाहिँ कामकाजहरू, जन्म हुने बित्तिकै त्यो कामकाजहरूमा चाहिँ खाद्यान्न अभाव हुने भएको कारणले गर्दा सरकारले चाहिँ यो पुलिस चाहिँ ल्याएको हो।
5: स्वास्थ्य सेवा विभागले आत्महत्या रोकथामलाई साझा जिम्मेवारीका रूपमा अगाडि बढ़ाउन सम्पूर्ण सरकारी तथा गैर सरकारी निकायसँग अपील गरेको छ। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरिएको हो। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शारदा पहारी,
8: यस वर्षको नारा आत्महत्या रोकथामबारे संवाद शुरू गरौं दृष्टिकोण बदलौं रहेको छ, जसको अर्थ आत्महत्या रोकथामको बारेमा खुलेर कुरा गर्न प्रोत्साहन गरेको छ। यदि तपाईलाई नैराश्यता यस सम्बन्धी सोच आएमा नजिकको विश्वासिलो पात्रलाई जानकारी दिनुहोस्। अहिले भुटेकुसीमा आएको बाढ़ीले गर्दा मानिसहरूमा निराशाको भावमा बढ़न सक्छ। भरपर्दो र विश्वासिलो सेवा र सूचनाका लागि नजिकको स्वास्थ्य संस्था वा परामर्शदाता पैसा नलाग्ने नम्बर 1166 फोन गरेर सेवा र सूचना लिन सक्नुहुन्छ।
5: साझा खबरमा अब खेल खबर। नेपाल एसीसी इमर्जिङ टीम्स एसिया कपका लागि छनौट भएको छ। आज भएको एसीसी प्रिमियर कप सेमी फाइनलमा ओमानलाई हराएर फाइनल पुगेसँगै नेपाल इमर्जिङ टीम्स एसिया कपका लागि छनौट भएको हो। र अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लीग एनबीएलमा फाइनलमा प्रवेश गरेको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा सगरमाथा स्मिया सर्सलाई 3-1 सेटमा हराउँदै अन्नपूर्ण उपाधि नजिक पुगेको हो। अन्नपूर्ण 12 अंकको स्पष्ट अग्रता सहित अंक तालिकामा शीर्ष स्थानमा रह्यो। लीगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान छ।
0: बाढ़ी प्रभावित बालबालिका जहाँ भए पनि विद्यालय जाने व्यवस्था गरिँदै
9: विद्यार्थीहरूको लागि ड्रेसको रेस्ट्रिक्सन हुँदैन, स्टेसनरी लगायतका मटेरियलहरूमा पनि रेस्ट्रिक्सन हुँदैन, उहाँहरूले आफूलाई पाए पर्ने विद्यालयमा पढ्न पाउनुहुन्छ।
0: स्थानीय तह र सरोकारवाला निकायको समन्वयमा पठन पाठनको वातावरण बनाइँदै विनाशकारी बाढ़ीले निम्त्याएको संकट समाधानका लागि सांसद र संसदको भूमिका, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
11: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
10: ओहो, तिमी त घरको खाने भएछौ नि।
12: के को सरसल्लाह हो दुईजनाको?
11: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
10: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
13: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं, हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
14: प्यासको बिर्ता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
9: विद्यार्थीहरूको लागि ड्रेसको रेस्ट्रिक्सन
0: सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जापानमा हुने 20 एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापन टोलीको विदाई गर्नु भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नेपाली टोलीलाई शुभकामना सहित विदाई गर्नुभएको हो। राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पेटीमा एक महिलाले शिशुलाई जन्म दिएको घटना छानबिन गर्न समिति गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डाक्टर सतीश कुमार यादव संयोजकत्वमा 3-सदस्यीय समिति गठन गरेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 12,63,92,579 रूपियाँ मौजदात रहेको छ। कोषमा जम्मा भएको रकम मध्ये 9 वाणिज्य बैंकका खाताहरूमा 9,32,67,82,235 रूपियाँ मौजदात छ। 2 वाणिज्य बैंकमा 2,18,09,444 अमेरिकी डलर मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जानकारी दिएको छ। साझा खबरमा अब विशेष श्रृंखला मिलीजुली नेपाली।
16: साझा खबरमा अब मिलीजुली नेपाली। बाढ़ी प्रभावित तपाईँको गाउँठाउँको विद्यालय खुल्यो कि छैन? विदुर नगरपालिका नुवाकोटले भने बाढ़ीका कारण विद्यालयमा क्षति पुगेपछि पढ़ाई हुन नसकेका बालबालिकाको पठन पाठन शुरू गर्ने तयारी गरेको छ।
9: पहुँचका हिसाबले पुरानो विद्यालयमा जान नसक्ने विद्यार्थीहरूको लागि उहाँहरू अहिले बसेको ठाउँ जहाँ नजिक छ त्यही ठाउँमा गएर पढ्न पाउने अवसरको लागि हामीले विद्यालयहरूलाई भनेका छौँ। विद्यार्थीहरूको लागि ड्रेसको रेस्ट्रिक्सन हुँदैन, स्टेसनरी लगायतका मटेरियलहरूमा पनि रेस्ट्रिक्सन हुँदैन। उहाँहरूले आफूलाई पाए पर्ने विद्यालयमा पढ्न पाउनुहुन्छ। पढ़ाईको चाहिँ निरन्तरताको लागि उहाँहरूको लागि अवसर सुनिश्चित हुन्छ। आफू पहिला पढ़िरहेको विद्यालय जहाँ छ त्यो विद्यालयको प्रवासमा सम्पर्क गर्नुहुन्छ, उहाँले पनि कोअर्डिनेसन गरिदिनुहुन्छ। यदि त्यो सम्भावना भएन भने हामी नगरपालिकासँग पनि तपाईँ समन्वय गर्न सक्नुहुन्छ।
16: वहाँ हुनुहुन्थ्यो विदुर नगरपालिकाका शिक्षा अधिकृत नवराज सापकोटा। रसुवा बाढ़ीमा तपाईँको पनि थुप्रै अनुभव र भोगाई पक्कै होलान्। अब एकैछिन चाहिँ व्यत्रावतीकी सीता थापा मगरको कुरा सुनौ। नुवाकोट स्वारा डाँडामा प्रभावितहरू नै मिलेर बनाएको अस्थायी आश्रय स्थलमा बस्दै आउनु भएकी सीता थापा मगर
17: सबै आफ्नै गाउँघरका आफ्नै दाजुभाइ दिदीबहिनी अब सबै मिलेर बसेका छौँ। अरू बेला पनि त मिल्न पर्छ, तर यस्तो बेलामा त झन् एक अर्कासँग समन्वय गरेर मिलेर बस्ने नै सबभन्दा राम्रो हो। तसार मसार गरेर पनि के गर्ने त, अब यत्रो आफ्नो भएका 4-5 करोड सम्पत्ति त अब गुमिसक्यो भने अब के को लागि चाहिँ त्यो तसार मसार गर्ने होइन। अब गरेर नि के हुने हो र यो बेलामै नमिलेर अब एकजुट भएर नै अगाडि बढ्नुपर्छ। अब भएको कुरा सेयरिङ गर्ने हो, अब सबै कुरा गुमिसक्यो, जे आफूसँग भएको छ त्यही आफ्नो अब साथीलाई बाँड्ने हो, उसँग भएको आफूले लिने हो। हामीसँग त केही छैन जम्मा, यही एउटा यही लुगा लगाएर म खासै भागेको थिएँ, चप्पल पनि अरूकै हो यहीँ रातमा हो, चप्पल पनि नलागिकन हामी भागेको थियौँ, जम्मा एउटा एक सेट लुगा मात्रै। मेरो चाहिँ 2 बिल्डिङ थियो, एकपट्टि चाहिँ कस्मेटिक र कपडा अनि सिलाई थियो भने अर्कोपट्टि चाहिँ गार्मेन्ट थियो, सिलाइको गार्मेन्ट पसल थियो। अनि मेरो खेत 7 रोपनी थियो, 7 रोपनी खेत पनि त्यही बारीमै बगायो। हाम्रो सामानहरू पनि धेरै त्यहाँनिर डुबेको छ, अनि त्यो पनि पाउँछौ कि भन्ने एउटा आशले पनि हो, र अर्को कुरा चाहिँ हाम्रो बाध्यता पनि हो, यहाँबाट अन्त जाने ठाउँै छैन, अनि त्यही बाध्यताले पनि हामी बसिरहेछौ।
16: नुवाकोटको टोखा छहरे सड़क खण्डमा राति यात्रा गर्न रोक लगाइएको छ। सड़क विभागको सूचना अनुसार नुवाकोटको टोखा छहरे सड़क खण्ड अन्तर्गत शिवपुरी गाउँपालिका 8 घट्टे खोलामा बाढ़ी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै राति 10 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालन गर्न रोक लगाइएको हो। अर्को सूचना नभएसम्म उक्त सड़क बन्द रहनेछ। सरकारले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा सुत्केरी आमा तथा नवजात शिशु बालबालिकाको स्वास्थ्य सेवाको अनुगमन गर्न समिति गठन गरेको छ। समितिले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था, जनशक्ति, औषधि सामग्रीको उपलब्धता र स्वास्थ्य जोखिमको अनुगमन गरी आवश्यक पहल गर्ने जनाएको छ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। विनाशकारी बाढ़ीले निम्त्याएको संकट समाधानका लागि सांसद र संसदको भूमिका,
18: व्यवस्था नभएसम्म आवास के हुने हो त्यो दिने र केही राहतको सुविधा दियो भने क्रमशः जीवन चाहिँ सामान्यीकरण भएर जान्छ भन्ने ठान्दछु मैले।
0: विशेष श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
20: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
19: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
20: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
19: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
20: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
19: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
21: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि देश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने देश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद। नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। आजको संवाद श्रृंखला हेलो सांसदमा रसुवाको भोटेकोशी बाढ़ी र बाढ़ीले पारेको प्रभावको बारेमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कणेलसँग संवाद प्रस्तुत गर्दैछौ। विशेषतः धादिङ लगायतका क्षेत्रमा बाढ़ीले पारेको प्रभाव, त्यस क्षेत्रका नागरिकको जीवन रक्षाका लागि चाल्नुपर्ने कदमका बारेमा साथी सन्तोषी रावल सांसद कडेलसँग कुराकानी गर्दै हुनुहुन्छ।
18: रसुवा नुवाकोटको तुलनामा त कमै हो, तर पनि अब त्यहाँ 4-500 घरहरू प्रभावित छन्, घर पुरिया छन्। त्यहाँ बगाउने भन्दा पनि बगाएको थोरै छ, पुरिया धेरै छ, माटो चाहिँ पुरै भरिएको छ, ती फाल्ने कामहरू हुँदैछ। 4-500 चाहिँ त्यहाँ परिवारहरू प्रभावित भएर कतिपय होल्डिङ सेन्टरमा बसेका छन्, कति आफ्ना छरछिमेकीमा बसेका छन्, कति आफ्नै घरहरू पनि अरू ठाउँमा छ भने ती घर बसेका छन्। त्यस्ता
22: तपाईँ त्यहाँ गइरहँदाखेरि त्यो बाढी पीड़ितहरूले अब तपाईँलाई व्यक्त गरेका कुराहरू चाहिँ के छन् उहाँले?
18: धादिङमा पुरिएको हुनाले गर्दा व्यवसाय गरेर खानेहरूको त्यो घर पुरिएको छ। अब त्यहाँ त्यो ठाउँबाट उठ्नुपर्ने हो कि भन्ने चाहिँ डर पनि छ उहाँहरूलाई। त्यसो हुनाले गर्दा चाहिँ त्यसैमा उहाँहरूको बढी चिन्ता देखिन्छ।
22: अब के छ विकल्प त्यहाँको पुनस्थापना गर्ने अनि राहतको कुराहरू के कस्तो छ?
18: राहतको त त्यति धेरै समस्या छ जस्तो मलाई लाग्दैन, होइन? अलि दीर्घकालीन खालका चिजहरू दिनुपर्ने आवश्यकता चाहिँ छ, तर तत्कालीन खाद्यान्न आदि लगायतका विषयहरू चाहिँ त्यति धेरै समस्या भए जस्तो लाग्दैन। बरु अब राहत चाहिँ दिने, राहत केमा पकाएर खाने भन्ने चाहिँ समस्या छ। बस्ने ठाउँकै मूल समस्या कहाँ हो, त्यो दिएका राहतहरू राख्ने ठाउँ भन्ने पनि ठेगान छैन। आवासको समस्या चाहिँ मूल समस्या हो जस्तो मैले देख्छु अहिले। अब बच्चा बच्चीहरूको पढाइ सब लेखाइका कुराहरू पनि अब चाहिँ अर्को एउटा गम्भीर मुद्दा भएर आएको देख्छु।
22: तपाईँ सांसद बनेपछि आफ्नो निर्वाचन क्षेत्रका जनताले सबैभन्दा बढी भोगिरहेका कुन समस्या छन् जस्तो लाग्छ?
18: अब त्यहाँ त धादिङ जिल्ला एउटा चाहिँ दुर्गमय जिल्ला मानिन्छ, धादिङ जिल्ला पनि म चाहिँ दक्षिण बेल्टको हो, त्रिशुली वारीकै, त्रिशुली वारी त्रिशुलीको पासमा गाडी चाहिँ कुदिराखेको छ, तर दक्षिण महाभारत अत्यन्त विकट छ। त्यहाँ चेपाङ जातिका मान्छेहरू छन्, त्यहाँ तामाङ जातिका मान्छेहरू छन्। यो त कर्णाली जस्तै दुर्गम छ, बाजुरा तपाईँको जस्तो दुर्गम छ, दार्जिलिङ पनि त्यस्तै दुर्गम छ। यसो हिउँदमा गाडी जान्छ तर बर्खामा गाडी जाँदैन, अहिलेको गाडी रोकिएको स्थिति छ, तीन महिना चार महिना गाडी रोकिन्छ, त्यस्तो खालको स्थिति छ।
22: होइन, अब यो राजधानीसँगै जोडिएको जिल्ला पनि हो, अनि के कारणले चाहिँ त्यो दुर्गम
18: त्यही हो चाहिँ दार्जिलिङको समस्या आजदेखि होइन, यो राणा कालमा पनि राणाको दरबारलाई मान्छे सप्लाई गर्ने आवश्यक चिजबिजहरू सप्लाई गर्ने ठाउँ चाहिँ भयो, तर त्यो पुरै त्यहाँबाट चाहिँ साधन स्रोत यता आयो पनि अहिलेसम्म पनि त्यो निरन्तरता छ। धादिङ नजिक छ, बत्ती मुनिको छाया भने जस्तो अँध्यारो चाहिँ त्यहाँ अँध्यारो छ, ध्यान पनि त्यति धेरै जाँदैन। हामीले पनि जुन हिसाबले आवाज उठाउनु पर्ने हो त्यो उठाउन सकेका छैनौँ। नेपालमा फेरि जो चाहिँ पहुँचमा छ त्यसैले साधन स्रोत आफ्नो क्षेत्रमा लैजाने परम्परा छ, त्यो अनुसार अब त्यो अनुसार पहुँचवालाहरू मान्छे नभएको पनि होला सायद।
22: तपाईँकै पार्टीको सरकार थियो होइन, नेकपा एमाले, अब अहिले चाहिँ राष्ट्रपतिको सरकार भएको छ, अहिलेको अवस्थामा चाहिँ तपाईँको गाउँठाउँमा विकास लिनको लागि अर्थात बजेट पार्नको लागि कतिको समस्या देख्नु भएको छ नि?
18: हामीलाई चाहिँ त्यो कनेक्सन पनि छैन, अब दुईटीको सरकार भएको कारणले गर्दा अब उहाँहरूलाई पर्याप्त छ, उतैतिरै दुइटै प्रत्यक्ष जित्नु भएको छ, त्यो राष्ट्रपतिले जितेको छ, उहाँहरूले के गरिराख्नु भएको छ हामीलाई थाहा छैन, एउटा त समानुपातिक त्यसमा पनि प्रतिपक्षी
1: बोल्नेको कुराहरू त्यहाँ
18: बोल्न होइन, बोल्न त बोलो तपाईँहरूले सुन्नुहुन्छ, जनताले सुन्छन् नसुन्ने होइन, तर सरकारमा हाम्रो पहुँच छैन।
22: अब तपाईँले सरकारमा पहुँच छैन भनिरहँदाखेरि तपाईँको क्षेत्रमा कसकस आउने त तपाईँलाई हो नि त जनताले, होइन जनता सामु चाहिँ तपाईँले कुराहरू कसरी,
18: जनता सामु त भनिराखेका छौँ हामीले, त्यहाँका चाहिँ मूल आवश्यकताहरूको बारेमा अहिले पनि आवश्यकता छ, जस्तो अहिले चाहिँ अब यो कृष्णभीरको परेवा भीरको जुन पहिरोहरू छन् ती पहिरोले गर्दा सम्पूर्ण यातायात प्रणाली रोकिएको स्थिति छ, काठमाडौँ उपत्यकालाई समस्या भइरहेको छ, त्यसको विकल्पको रूपमा पारिपेटी त्रिशुली पारीबाट एउटा बाटो बनाउनु पर्छ पुरै नुवाकोटदेखि रसुवाको छेउदेखि अझ सकिन्छ भने मुगलिनसम्म तनहुँसम्म नै पुग्ने गरी बाटो बनाउनु पर्छ, त्यो बाटो भयो भने इमर्जेन्सीको बेलामा काम लाग्छ भन्ने छ। अब धादिङ पुरै अहिले सदरमुकाम नै कटकमा परेको छ, यातायात प्रणालीबाट धेरै घुमेर मात्रै त्यहाँ जान सकिन्छ, त्यस कारणले त्यो पहिलाको पुल लगेको छ, त्यो पुल निर्माण गर्नु पर्यो। त्यस्तै गरी अहिले चाहिँ पक्की पुलै छवटा लगेको छ, झलुङ्गे पुलहरू चाहिँ 10-15 लगेको छ, त्यसो हुनाले अब त्यो यातायात प्रणालीलाई जोड्ने कुराहरू अहिले महत्वपूर्ण विषय हुन गएको छ।
22: तर अहिले तत्कालको समस्या भनेको बाल बालिकाको शिक्षा स्वास्थ्य यो कुरामा चाहिँ विशेष गरी ध्यान दिनुपर्ने अवस्था छ, यो कुरालाई चाहिँ कसरी हेर्नु भएको छ?
18: शिक्षा स्वास्थ्य महिलाहरूको समस्याहरू चाहिँ अलिकता होल्डिङ सेन्टरहरूमा पनि छन् भन्ने चाहिँ त्यो त सामान्य हामीले अनुभवै गर्ने कुरा हो, होल्डिङ सेन्टरमा सबलाई लगाएर त्यहाँ राखेको छ, थरी थरीका मान्छेहरू हुन्छन् त्यहाँ, त्यसले समस्या बनाएको छ। अब मुख्य गरेर चाहिँ यातायात प्रणालीलाई चाहिँ जोड्ने कस्तो छ भने कतिपयका विद्यालय पारी छन्, विद्यार्थी वारी छन्, कतिपयको विद्यार्थी पारी छन्, विद्यालय महाविद्यालयहरू वारी छन्, तिनीहरूको कनेक्टिभिटी तिनीहरूलाई पढ्न जाने सुविधा दिनुपर्ने हुन्छ र त्यसको लागि यातायात प्रणालीलाई व्यवस्थित बनाउनु पर्ने एउटा मूल कुरा हो, आवासको व्यवस्था उहाँहरूलाई गर्नुपर्ने आवश्यकता छ।
0: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। उद्योग मन्त्रीमा दीपक कुमार शाह नियुक्त हुनुभयो। मन्त्री परिषदले मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक प्रक्रियामा लैजान सैद्धान्तिक सहमति दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भयो मन्त्री परिषद बैठकबाट। प्रधानमन्त्री राहत कोषमा 12 अर्ब भन्दा धेरै रकम मौजदात रहेको जानकारी दिइएको छ। रसुवाको भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माणमा करिब 7 खर्ब आवश्यक पर्ने देखिएको छ। पुनस्थापनाका लागि तत्काल काम गर्न विपक्षी दलहरूले माग गरेका छन्। अदालतका फैसला शीघ्र र प्रभावकारी कार्यान्वयन गर्न संसदीय समितिले निर्देशन दिएको छ। सप्तरीको एउटा अस्पताल परिसर बाहिरै छुटकेरी भएको विषयमा अस्पतालसँग स्पष्टीकरण माग गरिएको छ र नेपाल ईएससीसी इमर्जिङ टीम्स एसिया कपका लागि छनौट भयो। ओमान सेमी फाइनलमा पराजित भएको छ अनि अन्नपूर्ण एनभीएलको फाइनलमा प्रवेश गरेको छ। हवस् आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई लीलप्रकाश चन्द पनि विदा हुन्छ। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ.
2: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो. तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ.
2: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ.
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ.
2: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं.
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं. जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र OERC, सामुदायिक रेडियो उदयपुर र CIN.
3: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम.
4: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ.
3: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम.
5: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्. क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू. वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा. आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147. शर्तहरू लागू हुनेछन्.
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सन्तोष रावल।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियोबाट सुन्न सकिन्छ। साथै यो कार्यक्रम सीआईएन खबर .com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन मार्फत पनि सुन्न सकिन्छ।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कणाधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यको बारेमा कुराकानी गर्नेछौ।
0: कार्यक्रम पोषण संवादको आज 150 भाग हामी प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भीषण बाढ़ीले बालबालिका र बाल पोषणमा पारेको प्रभाव र पोषण सुधारका लागि गर्नुपर्ने कार्यको बारेमा छलफल गर्नेछौं।
1: रसुवाको बोटेकोसी नदीमा आएको बाढ़ीका कारण 1300 भन्दा धेरैको मृत्यु भइसकेको छ भने कयौं बालबालिका अभिभावक विहीन भएका छन्। रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला बाढ़ीबाट बढ़ी प्रभावित छन्। त्यहाँ प्रभावित भएका बालबालिका तथा किशोर किशोरीहरूले विभिन्न समस्या भोगिरहेका छन्। नुवाकोट पुग्नुभएका साथी सुशीला श्रेष्ठले उहाँहरूसँग भेटेर कुराकानी गर्नुभएको छ। एकैछिन सुनौ उहाँहरूलाई।
2: अस्ति बाढी आइदिए है घर त अब छैन, बाढीले लग्यो। ए, कलेजबाट आउँदा घरै छैन, कलेजबाट आउँदा त खालि गानै छैन, तल गानै छैन, घर हेर्नै गएको छैन, के हेर्नु घरै छैन, कस्तो भयो त भनेर हेर्न मन लाग्यो। घरै त भएपछि के हेर्नु मन लाग्यो, आफू जन्मेको होला, खेलेको हुर्किएको ठाउँ छैन। अब अस्ति म गएको थिएँ, केही पनि छैन, कता फर्थ्यो घर, घर बिचमा थियो, दुईवटा होला, अलि बिचमा थियो, दुईवटा रोडको भित्र पर्दैथ्यो, केही पनि धान्ने त केही पनि छिप्ने भएन नि त। मलाई सबै ठिक हुन्छ, घरको त सबैजना त्यही ठिक हुन्छ। अनि उता बेत्रावती के अरे ढुङ्गे भन्दा उता भनेपछि कस्तो बाटै छैन नि त, अहिले कसरी आउनु कलेज जाने? उता हामी आउँदा चाहिँ थिएन कलेज, यता घर आउने बाटो, हामी चाहिँ यता डाँडामा गएको थियौँ नि त, अनि उतै उतै जङ्गल जङ्गल गएर नुवाको निक्लेर आएको,
3: त्यो उतै हुनाले स्कुलबाटै कलेजबाटै माथि माथि हिँडेर कति हिँड्नु पऱ्यो?
2: हामी धेरै हिँड्यौँ, लगभग 5-6 घन्टा
3: हिँड्यौँ, 6 घन्टा हिँडेर आउनु,
2: बस्दै बस्दै हिँड्दै 5-6 घन्टामा आयो, 10-15 जना थियौँ हामी साथीहरू।
3: अनि अब आफ्नो गाउँ त नगरे भन्नु त सुन्नुभयो होला नि?
2: सुन्यो,
3: त्यस्तै हुँदाखेरि अनि त्यति बेला चाहिँ घरमा फोन गऱ्यो हतार,
2: घरमा फोन लागेको थिएन, त्यो बेला नेटवर्क थिएन नि त, हामी जङ्गलमा थियौँ त्यो बेला फोन लागेको थियो, पछि यतै आइपुगे भनेर।
3: त्यो बेला के आयो, अब मेरो घरमा के भयो होला भन्दै त होला,
2: घर बगाइछ भन्ने लाग्यो, किनकि धेरै ठुलो आयो उताको, त्यत्रो त्यो यति ठुलो ठुलो घरहरू त बगाइसकेको थियो।
3: अनि मम्मी बुवासँग कुरा नहुँदा घरको मान्छे के भयो होला भन्ने त,
2: एकचोटि कुरा भएको थियो, सेफ हुनुहुन्छ भन्नुभएको थियो, अनि ढुक्क भयो,
3: एकचोटि कुरा चाहिँ भयो, कसरी कुरा गर्नुहुन्छ?
2: लाग्यो फोन बल्ल बल्ल, नेटवर्क नआएर यताउता गरे जस्तै लाग्यो।
3: कति बेर पछि?
2: लगभग 1 घन्टा भयो,
3: 1 घन्टाको समयसम्म त डर भयो होला, के भयो त्यति बेला मनमा,
2: के हुनु, ढुकढुक भाग्यो, धेरै टेन्सन भाग्यो,
3: तर मम्मी बुवा के हुनुहुन्छ कस्तो हुन्छ भनेर,
2: सेफ हुनुहुन्छ कि हुँदैन भनेर, सबैजना सेफ हुनु हुन्छ भन्नुभयो।
3: अनि त्यो बेला 1 घन्टासम्म त थाहा थिएन नि त के छ अवस्था भनेर, अनि 1 घन्टा पछि थाहा हुँदा कस्तो लाग्यो त्यो बेला?
2: खुसी लाग्यो,
3: कतिजनाको त हुनुहुन्न नि त, बग्यो सबैजना,
2: धेरैजनाको हुनु।
3: अब अहिले त्यो बाढीको त्यति बेलाको त्यो भिडियोहरू आइरहन्छ नि त, आइरहेको बेला हेर्दाखेरि चाहिँ कस्तो लाग्छ?
2: अहिले नि नराम्रै लाग्छ, अब आफ्नै अगाडि देखाएर होला, भिडियोहरू हेर्दा त मलाई त्यस्तो केही पनि लाग्यो,
4: सबै आफै आउँदा देखियो नि त.
5: अब त्यो भिडियोहरू पटक पटक आइरहन्छ नि त.
4: सानो सानो बच्चाहरू त्यो गर्दाको देख्दा चाहिँ लास्टै नराम्रो लाग्छ.
5: भिडियोहरू नआएदेखि हुन्थ्यो.
4: सानो सानो बच्चाहरूको चाहिँ भिडियो नहाल्नु भएको जस्तो लाग्छ. भर्खर जन्मिनु भएको बच्चाहरू पनि आइरह, एक दुई वर्ष बच्चाहरू पनि आइरह, पुरै बच्चाहरू उयो जमिनिनु भएको आइरहेको यस्तो देख्दा चाहिँ धेरै नराम्रो लाग्छ.
5: यहाँको बसाइ चाहिँ कस्तो छ?
4: बसाइ अब ठिकै छ. अब काहीँ नबस्नु भएर अलिकति बस्न पाएँ. अब गाह्रो त गाह्रै छ.
5: सुत्नै कस्तो छ व्यवस्था?
4: सुत्ने हामी म्याटमा सुतिर हो उता. अहिले अहिले जस्नाहरू पनि दिनुभएको छ. ठिकै छ.
5: अहिले जस्नाहरू मच्छरहरू लाग्दो रहेछ नि होइन?
4: हजुर,
5: लामखुट्टे
4: लाग्छ. अलिअलि अब आयुर्वेदिकभित्र बिरामीहरू चाहिँ हुन्छ. गाह्रै
5: सुत्दो लाग्छ लाग्यो नि सुत्न लागेर
4: लाग्छ.
5: कतिजना छ कोठामा तपाईँहरूको? अब
4: कोठा भनेर छुट्टै कोठा होइन, यस्तो प्यासेजमा हो. सबैजना धेरै सानो हुनुहुन्छ.
5: अढाइसमा?
4: हजुर,
5: स्कुलको प्यासेजमा
4: होइन, आयुर्वेदिक
5: ए आई वा.
4: हजुर,
5: प्यासेजमा सुत्ने गराएको छ
4: त्यहाँनिर. त्यस्तै त हो. अब रुम त त्यहाँनिर बिरामीहरूलाई पनि राख्नु पर्यो नि त. अनि रुममा सुत्न मिलेन नि त.
5: प्यासेजमा सुत्ने गराएको
4: सबैजना त्यही हो. हजुर,
5: प्यासेजमा भित्रको.
4: हजुर,
5: तपाईँहरू पनि
4: सबैजना?
5: अनि निन्द्रा लाग्छ?
4: निन्द्रा त लाग्दैन. के गर्नु अरू केही कोठा भनेर छुट्टै कोठा होइन, यस्तो प्यासेजमा हो. सबैजना धेरै सानो हुनुहुन्छ.
5: अढाइसमा?
4: हजुर,
5: स्कुलको प्यासेजमा
4: होइन, आयुर्वेदिक
5: ए आई वा.
4: हजुर.

0: भन्दाखेरि तिनजना होला भन्नु हुनुहुन्छ होला. अब प्यासेन्जमा धेरै हुन्छ, लामो हुनुहुन्छ, 10-20 जना, 25 जना, 100 जना.
1: त्यस्तो सुताउँदाखेरि चाहिँ कसरी सुताउँछ बच्चा बच्चा? अब तपाईँहरू
0: किशोरीहरू किशोरीहरूतिर
2: फ्यामिली
0: मिलेर
1: लहरे हुन्छ कि अलिक फरक फरक
0: लहरे हुन्छ डर लाग्छ के लाग्छ सेफ्टीको कुराले कि
2: अब डर त लागिहाल्छ नि. अब त्यो चोरहरू आएर भन्ने सुनिरह डर त लाग्छ.
0: अनि तपाईँलाई चाहिने अब सामानहरू दिनुभएको छ?
2: सामानहरू त अहिलेसम्म पाइरहेको छ सबै.
0: के चाहिँ भयो, के चाहिँ मन परेको छैन, अलिक व्यवस्थित छैन, अलिक यो चाहिँ राम्रो भयो त्यो भन्ने त्यस्तो?
2: यस्तो त बस्ने ठाउँ मात्रै हो, बस्ने ठाउँ छैन. अब अरू लुगाहरू खानेकुराहरू बिरहनु भएको छ नि त. अब बस्ने ठाउँ चाहिँ अलि राम्रो भयो नि,
0: सेपरेट भयो अनि अब कहिलेसम्म यसरी बस्ने?
2: खै अब बस्ने ठेगा नभए त्यही हो.
0: अब छिटै मिलाउला, व्यवस्था गर्ला भन्ने त आशा होला.
2: आशा छ, अब गर्नुहुन्छ होला बिस्तारी. सबै मिलाउनु पर्यो, टाइम त लागिहाल्छ.
0: तपाईँ के भन्नुहुन्छ सरकारलाई चाहिँ? अब
2: सरकारलाई अब हामीलाई बस्ने ठाउँ चाहिँ छिटै मिलाइदिनु भएको छ. त्यही
0: किन छिटै मिलाउनु?
2: अब बस्न अलिक सेफ हुन्छ नि त, आफूलाई डर हुँदैन मनमा. अलिक बस्ने ठाउँ भएदेखि आनन्दसँग सुत्न भए पनि पाइन्छ नि त.
0: राति कति बजी निदाउने गरेर?
2: खै खानै हुँदैन, अब निद्र राख्दैन.
0: किन
2: अब यस्तो भइरहेको सबैजना हुनुहुन्छ? अब त्यस्तोमा सुन्न अलि हुने हुन्छ.
0: घरको आफ्नो कोठा याद आउँछ,
2: डर लाग्छ पनि
0: के होला भन्नु.
2: अब राति के कोही अब चोर सोर आएर केही गरिदियो भने नि अब हुन्छ नि त.
0: गेट त लाग्छ,
2: गेट त लगाउँछ
0: तर त्यत्रो मान्छे
2: अब कस्तो के भयो सम्हारा यस्तो खराब.
0: खानपान चाहिँ कस्तो छ यहाँको? अब
2: खानपान त राम्रो दिइरहनु भएको छ.
0: राम्रो भन्नाले कस्तो कस्तो छ? कतिचोटि भात दिनुहुन्छ, कतिचोटि दाल तरकारी के छ?
2: खाना बिहान दिनुहुन्छ, खाजा पनि दिनुहुन्छ दिउँसो, अनि बेलुका पनि खाना दिनुहुन्छ.
0: के हुन्छ खानामा चाहिँ?
2: खानामा तरकारी दाल भात सबै हुन्छ.
0: तरकारी कस्तो खालको
2: तरकारी? मिठो हुन्छ.
0: होइन अब कस्तो खालको तरकारी पाक्छ, के खालको पाक्छ, कि दिन चेन्ज हुन्छ कि?
2: फरक फरक पनि हुन्छ, अब जस्तो हुन्छ त्यस्तै पकाउनुहुन्छ होला. अब हामीले पनि
0: खाजा चाहिँ
2: खाजा मोमोहरू त्यस्तै त्यस्तै चाउमिनहरू बर्गरहरू खाजा पनि राम्रै दिइरहनु भएको छ.
0: स्वास्थ्यमा केही समस्या भएको छ?
2: छैन
0: सबै महिनामा हुँदाखेरि सेनिटरी प्याडहरू यहाँ दिनुभएको छ?
2: प्याडहरू दिनुभएको छ.
0: अलिकति असहज अप्ठ्यारो लागेको त्यस्तो छैन?
2: छैन,
0: केही कम्प्लेन छैन.
3: गरेको छ आज बसेको बैठकले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो. प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आगामी असोज 6 गते अमेरिका प्रस्थान गर्नुहुनेछ. महासभामा प्रधानमन्त्रीले जलवायु परिवर्तनका कारण हालै भोटेकोशीमा आएको बाढ़ीबाट भएको क्षतिबारे जानकारी गराउने योजना छ.
4: मुस्ताङमा यही भदौ 30 र 31 गते हुने घरपो जोङ जलवायु परिवर्तन सम्मेलन 2083 को अन्तिम तयारी भइरहेको छ. विश्वकै चिन्ता र चासोको विषय बनिरहेको जलवायु परिवर्तनको प्रभाव र स्थानीय समुदायमा पुर्याएको असर लगायतका विषयमा साझा अवधारणा तयार गर्न स्थानीय घरपो जोङ गाउँपालिकाले जलवायु सम्मेलनको तयारी गरेको हो. हरितगृह ग्यास उत्सर्जनका कारण जलवायु परिवर्तनले पृथ्वीको तापमान वृद्धिले नेपालका हिमाली पहाड़ी र तराईका जिल्लाले भोग्नु परेका जलवायु संकट र त्यसको समुचित व्यवस्थापनका विषयमा सम्मेलनमा गहन छलफल गर्ने तयारी गरिएको छ. जलवायु परिवर्तनबाट भएको असरबाट नेपालमा पुगेको क्षति र भावी दिनमा पुग्न सक्ने जोखिम लगायतका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न सम्मेलन आयोजना गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासन अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो. सम्मेलनमा पालिका प्रमुख एवं प्रतिनिधिलाई सहभागी हुन 753 वटा स्थानीय तहलाई पत्राचार गरिएको छ. त्यसमध्ये 352 वटा पालिकाबाट सम्मेलनमा सहभागी हुने लिखित तथा मौखिक जानकारी प्राप्त भएको अधिकृत बस्नेतले बताउनुभयो. त्यस्तै 77 वटै जिल्लाका जिल्ला समन्वय समिति प्रमुख, 7 वटै प्रदेशका वन पर्यटन र वातावरण

0: सचिवलाई सहभागी हुन भनिएको छ। गाउँपालिका अनुसार पहिलो पटक मुस्ताङमा आयोजना हुने उक्त सम्मेलनमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी तथा जलवायु परिवर्तन र वातावरणका क्षेत्रमा क्रियाशील श्रम संस्थाका प्रतिनिधि समेत गरी 2000 बढ़ी व्यक्तिको सहभागिता रहने अनुमान गरिएको छ।
1: रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ी पश्चातको पुनर्निर्माणका लागि सरकारले 7 अर्ब 23 करोड़ 52 लाख रूपियाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन आरडीएनए प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4 अर्ब 73 करोड़ 19 लाख रूपियाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद पुनरुत्थान आवश्यकताको 75% हिस्सा हो। पूर्वाधार क्षेत्र मध्ये पनि ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ, जहाँ 759 मेगावट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावटका 5 सोलर प्लान्ट प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि मात्रै 3 अर्ब 90 अर्ब 62 करोड़ 30 लाख 40 हजार रूपियाँ आवश्यक पर्ने देखिएको छ। यसै गरी 69 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त भएको छ, 33 मोटरेबल पुल बगेका छन् भने 4 ठाउँमा आंशिक क्षति पुगेको छ। यसै बाढ़ी प्रभावित क्षेत्रमा रहेका 64 झुलुङ पुल मध्ये 53 क्षति पुगेको छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनरुत्थानका लागि 73 अर्ब 34 करोड़ 29 लाख 60 हजार रूपियाँ खर्च लाग्ने देखिएको छ।
0: क्षतिग्रस्त बनेको तादी खोलामा 1 करोड़ ब्रिज जडान गरिएको छ। आज नेपाली सेनाले नुवाकोटको विद्युनगरपालिका 5 देवीघाट स्थित तादी खोलामा 1 करोड़ ब्रिज जडान गरेको हो। तादी खोलामा जडान गरिएको उक्त ब्रिज 57.5 मिटर लामो र 5.5 मिटर चौड़ा छ। यो 1 करोड़ ब्रिजको अधिकतम भार वहन क्षमता 60 टनको हो। यो ब्रिज जडानसँगै यातायात सुचारू भएको छ। पुल सञ्चालनमा आएसँगै नुवाकोट आसपासका क्षेत्रका नागरिकलाई आवत जावतमा सहजता भएको छ। यससँगै बाढ़ी प्रभावित क्षेत्रमा आवश्यक राहत उद्धार र अत्यावश्यक सामग्री ढुवानीमा पनि सहज भएको छ।
1: बाढ़ीका कारण त्रिशुली मुगलिन करिडोरमा क्षतिग्रस्त 6 झुलुङ्गे पुलको मर्मत सम्भार शुरू गरिएको छ। भोटेकोसी बाढ़ीले त्रिशुली मुगलिन क्षेत्रमा 20 झुलुङ्गे क्षतिग्रस्त भएका छन्। तीमध्ये 6 मर्मत कार्य केही दिनभित्र सक्ने लक्ष्य रहेको स्थानीय पूर्वाधार विकास विभागले जनाएको छ। बाढ़ीले क्षतिग्रस्त बनेका पुलका फलामे लट्ठा सुरक्षित रहे पनि हिँड्ने भाग डेक पनि बाढ़ीले बगाएको छ। नयाँ डेक खरिदका लागि भदौ 22 गते नै विभिन्न निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ। कम्पनीहरूले आगामी 10 दिनभित्र डेक उत्पादन गरी सरकारले हस्तान्तरण गर्नेछन्। हाल सरकारले पूर्वाधार मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागका प्राविधिकले कार्यक्षेत्रमै खटाएर पुलको फलामे लट्ठा तान्ने तथा व्यवस्थापन गरिरहेको छ। त्यस्तै क्षति पुगेका बाँकी 14 झुलुङ्गे पुललाई पनि आगामी 1 महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी मर्मत कार्य अगाडि बढ़ाइएको विभागले जनाएको छ। विभागका अनुसार यो करिडोरका क्षतिग्रस्त अन्य 33 झुलुङ्गे पुलको भने पुननिर्माण नै गर्नुपर्ने अवस्था रहेको छ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशका 12 संघीय अस्पतालमा कम्तीमा 50 सब अन्य सब गृह बनाउने नीतिगत निर्णय गरेको छ। विपद तथा महाविपत्तिका समयमा ठूलो संख्यामा सब व्यवस्थापन गर्न सक्ने गरी उक्त क्षमताको सब गृह निर्माण गर्ने मन्त्रीस्तरीय निर्णय गरिएको हो।
1: दक्षिण एसियाका वन्यजन्तु अपराध नियन्त्रण तथा कार्यान्वयन निकायहरूको क्षेत्रीय सञ्जाल साउथ एसिया वाइल्ड लाइफ इन्फोर्समेन्ट नेटवर्क साबिनको महासभा नेपालमा पहिलो पटक आयोजना भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको नेतृत्वमा आयोजित 2 दिने यस ऐतिहासिक भेलामा दक्षिण एसियाका 8 सदस्य राष्ट्रका उच्च अधिकारी, वन तथा वन्यजन्तु संरक्षणविद र अन्तर्राष्ट्रिय साझेदारहरूको सहभागिता रहेको छ। प्रतिनिधि सभाका सभामुखद्वारा उद्घाटन गरिएको उक्त महासभामा बंगलादेशका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री अब्दुल अवल मेन्टु सहित विभिन्न देशका उच्चस्तरीय प्रतिनिधिहरू सहभागी छन्। महासभाको अध्यक्ष एवं नेपाल सरकारकी कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन सत्रलाई सम्बोधन गर्दै वन्यजन्तु र तिनको तस्करी गर्ने आपराधिक गिरोहले कुनै भौगोलिक वा राजनीतिक सीमाना नमिच्ने नचिन्ने भएकाले क्षेत्रीय सहकारी अब ऐच्छिक नभई अनिवार्य आवश्यकता बनिरहेको बताउनु भएको छ। नेपालमा पहिलोपटक आयोजना भएको यस महासभाले वन्यजन्तु अपराध नियन्त्रणमा नेपालले गर्दै आएको प्रयास तथा दक्षिण एसियाली मुलुक बीचको सहकारीलाई थप मजबूत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाह संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहसंचार.com र थाहखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। सप्तरी स्थित गजेन्द्र नारायण सिंह अस्पतालले गेटमा सुत्केरी भएकी महिलाको घटनामा छानबिन गरी दोषीलाई कार्यवाही गर्ने जनाएको छ। आज अस्पतालले प्रेस विज्ञप्ति जारी गरी छानबिन समिति गठन गरी दोषी देखिएका व्यक्तिलाई कार्यवाही गर्ने जनाएको हो। घटनाको वास्तविक तथ्य पत्ता लगाउन अस्पतालले निष्पक्ष आन्तरिक छानबिन प्रक्रिया अघि बढ़ाउने र छानबिनबाट दोषी देखिएका कर्मचारी वा सम्बन्धित पक्षलाई प्रचलित कानून तथा नियम बमोजिम आवश्यक कार्यवाही गर्ने अस्पतालले प्रतिबद्धता व्यक्त गरेको छ। यस्तै अस्पतालले सम्बन्धित निकायबाट बाह्य छानबिन समिति गठन भएमा समेत अस्पताल त्यस समितिलाई आवश्यक सम्पूर्ण सूचना कागजात तथा सहयोग उपलब्ध गराउन समेत भनेको छ। अस्पतालमा सुत्केरी गराउन पुगेकी 29 वर्षीय बबिता कुमारी पासवान लाई पैसा नभएको भन्दै अस्पतालले मध्यरातमा निकालिदिएको गुनासो उनको परिवारले गरेका थिए। गर्भवती महिलाले अस्पतालको लापरवाहीले गेट बाहिर सड़कमा बच्चा जन्माउन बाध्य भएको भन्दै विरोध भएको थियो।
3: राष्ट्रिय मानवाधिकार आयोगले आत्महत्या रोकथाम र मानवाधिकारको सुनिश्चितता गर्न आग्रह गरेको छ। हरेक वर्ष 10 सेप्टेम्बर अर्थात आजका दिन मनाइने विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा प्रेस विज्ञप्ति निकालेर आयोगले यस्तो आग्रह गरेको हो। आत्महत्या रोकथामका लागि विश्वव्यापी रूपमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।
4: आगामी असोज 3 गतेदेखि काठमाडौँ उपत्यकामा 28 रात्री बसले 6 नयाँ रूट मार्फत सेवा दिने भएका छन्। काठमाडौँ र ललितपुर महानगर तथा चन्द्रगिरी र बुढा नीलकण्ठ नगरपालिकाले साझा यातायात संघको समन्वयमा गत वैशाख 1 गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्दै आएका छन्। यो सेवालाई विस्तार गरेर उपत्यकाको उत्तर दक्षिण र पूर्व पश्चिम दुवै भागलाई जोड़ने गरी गोदावरीदेखि बुढा नीलकण्ठसम्म 6 भक्तपुरको जगातीदेखि रत्तपार हुँदै ठमेलसम्म 6 एयरपोर्टदेखि चन्द्रगिरीको नागढुङ्गासम्म 4 बस किर्तिपुरदेखि काठमाडौँको नयाँ सड़क नेपाल वायु सेवा निगमसम्म 4 र चक्रपथमा दुईतर्फी फन्को लगाउन 8 बस सञ्चालन हुनेछन्।
3: बागमती प्रदेश सरकारले विगतमा प्रशासनिक पुनसंरचनाका नाममा एकै ठाउँमा गाभिएका मकवानपुरका दुई महत्वपूर्ण प्राविधिक कार्यालयलाई पुनः अलग गर्ने निर्णय गरेको छ। आज बसेको प्रदेश मन्त्री परिषद बैठकले बाख्रा विकास केन्द्र चितलाङ र मत्स्य विकास केन्द्र कुलेखानीको कार्य प्रकृति नमिल्दा कार्य सम्पादनमा जटिलता भएको भन्दै दुवैलाई छुट्टा छुट्टी राख्ने निर्णय गरेको। यस्तै प्रदेश मातहत कार्यरत राष्ट्र सेवा कर्मचारीको नयाँ तलबमान समेत मन्त्री परिषदले स्वीकृत गरेको छ।
4: सड़क निर्माण नै नगरी नक्कली बिल बनाएर पैसा खाएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 10 विरूद्ध मुद्दा दायर गरेको छ। धनुषाको धनौजी गाउँपालिका दुई स्थित गौरादहादेखि लखौरीसम्मको सड़कको कामले नगरी रकम हिनामिना गरेको पाइएकाले मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता सुरेश नेपालीले जानकारी दिनुभयो।
3: नेप्से परिसूचक आज 13.85 अंकले घटेको छ। हिजो पनि नेप्से 15.43 अंकले घटेको थियो। आजको कारोबारपछि नेप्से 2531 बिन्दुमा कायम भयो। आज कारोबार रकम घटेको छ। हिजो 4.19 अर्ब शेयर खरिद बिक्री भएको बजारमा आज 3.99 अर्ब मात्रै शेयर किनबेच भएको छ। आज 69 कम्पनीको शेयर मूल्य बढ़दा 201 कम्पनीको शेयर मूल्य घटेको छ भने 8 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कंग्रेसका दुवै सदनमा बहुमत कायम राखे देशका वयस्क नागरिकलाई $5,000 बाँड्ने घोषणा गर्नुभएको छ। टेक्सासको डलासमा आयोजित पार्टीको पहिलो मध्य कार्यकाल सम्मेलनमा सम्बोधन गर्दै ट्रम्पले यो विवादास्पद प्रस्ताव अघि सार्नु भएको हो। यद्यपि यो योजना कसरी काम गर्छ वा यसका लागि आवश्यक पर्ने रकम कहाँबाट आउँछ भन्नेबारे उहाँले कुनै पनि विस्तृत विवरण दिनुभएको छैन। उहाँले उक्त रकम अनिवार्य रूपमा अमेरिकाभित्रै खर्च गर्नुपर्ने शर्त भनी राख्नु भएको छ। डेमोक्रेट्सहरूले यसलाई तुरन्तै खोक्रो बाछा भनेका छन् भने अन्य धेरैले यो यस्तो प्रतिज्ञाको कानूनी वैधतामाथि पनि प्रश्न उठाएका छन्। प्रत्येक वयस्का अमेरिकी नागरिकले 5,000 अमेरिकी डलर नगद वितरण गर्ने योजना कार्यान्वयन गर्दा 1 ट्रिलियन डलर भन्दा बढ़ी खर्च हुने बीबीसीले जनाएको छ। अमेरिकामा करिब 27 करोड़ वयस्का नागरिकहरू रहेका छन्। 27 करोड़ नागरिकलाई 5,000 डलरका दरले भुक्तानी विवरण वितरण गर्दा अमेरिकी सरकारको करिब 1.3 ट्रिलियन डलर खर्च लाग्नेछ। अमेरिकामा हाल मूल्यवृद्धि बढ़िरहेको बेला यो योजना सम्भव छ कि छैन भन्ने प्रश्न उठ्न थालेको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियामा आज भएको सेमी फाइनलमा ओमानलाई 87 रनले हराउँदै नेपालले फाइनलको यात्रा तय गरेको हो। पहिले ब्याटिङमा धर्म राय पनि बोलिङमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले उपाधि यात्रा तय गरेको छ। नेपालले दिएको 148 रनको लक्ष्य पछ्याएको ओमान 28.1 ओभरमा 60 रनमा समेटियो। नेपालका कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह एरीले शानदार बोलिङ गरे। लामिछाने र एरीले समान 3-3 विकेट लिए। ललित राजवंशी र रोहित पौडेलले 2-2 विकेट लिए। ओमानका लागि जतिन्दर सिंह र जितेन रामानन्दी बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। टस हारेर पहिले ब्याटिङको निम्ति पाएको नेपालले 45.4 ओभरमा सबै विकेट गुमाएर 147 रन बनाएको थियो। नेपालका लागि दिपेन्द्र सिंह एरीले सर्वाधिक 51 रनको योगदान गरे। बसिर अहमदले 47 रन जोड़े। ओमानका हसनैन शाह र जय ओडेदराले 3-3, मोहम्मद इमरानले 2 विकेट लिए। अब पर्सी हुने फाइनलमा संयुक्त अरब इमिरेट्स युएईसँग उपाधिका लागि नेपालले खेल्नेछ। युए अर्को सेमी फाइनल खेलमा हङकङलाई 7 विकेटले हराउँदै फाइनलमा पुगेको हो। यो प्रतियोगिताको उपाधि जित्ने टोली आगामी एसिया कपमा छनौट हुनेछ।
4: जापानमा हुने एसियाली खेलकुदमा सहभागी हुने खेलाड़ीहरूको विदाई गरिएको छ। सिंहदरबार स्थित शिक्षा तथा खेलकुद मन्त्रालयको डकुमेन्टेशन हलमा आज आयोजित कार्यक्रमबीच खेलाड़ी प्रशिक्षक सहितको टोलीलाई विदाई गरिएको हो। उनीहरूलाई खेलकुद मन्त्री सस्मित पोखरेलले शुभकामना दिएर विदाई गरेका हुन्। एसियाली खेलकुदको यो 20 औं संस्करणमा नेपालले 21 वटा खेलका लागि खेलाड़ी र अन्य गरी 211 जना सहभागी हुनेछन्, जसमा विभिन्न 21 खेलका 57 जना महिला र 78 जना पुरूष गरी 135 जना खेलाड़ी, 29 जना प्रशिक्षक र 17 व्यवस्थापक तथा खेल प्राविधिक 2 जना गरी जम्मा 184 जना सहभागी हुने राखेपाले जनाएको छ। यस्तै मेडिकल टीम 6 जना, पत्रकार 4 जना तथा विशिष्ट अतिथि, सेभ दि मिशन, डेपुटी सेभ दि मिशन र अन्य अफिसियल समेत गरी नेपालबाट यस पटकको एसियाली खेलकुदमा जम्मा 211 जना सहभागी हुनेछन्। एसियाली खेलकुद आगामी सेप्टेम्बर 19 देखि अक्टोबर 4 सम्म हुनेछ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: बालिम सरकारबाट 5 महिनामा 2 मन्त्री आउट। गौरी कुमारीले राजीनामा दिए लगत्तै शाह मन्त्री नियुक्त।
3: प्रधानमन्त्रीको अमेरिका भ्रमण मन्त्री परिषदबाट स्वीकृत। संसदमा रासपाकै सांसदले सोधे सरकारलाई प्रश्न।
4: साबिनको महासभा नेपालमा पहिलो पटक आयोजना। मुस्ताङ हुने जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा।
3: रिपब्लिकनले चुनाव जिते वयस्क अमेरिकीलाई 5,000 डलर बाँड्ने ट्रम्पको घोषणा। रकम अमेरिकाभित्रै खर्च गर्नुपर्ने शर्त।
4: र एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले युएईको सामना गर्ने। एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाड़ीको विदाई।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट शरद किसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढ़ी पछिको पुनः निर्माणमा 7 खर्ब भन्दा धेरै रूपियाँ लाग्ने सरकारको प्रारम्भिक आकलन।
1: 2020 लागि मात्र 4 खर्ब प्लस भएको भएर हामीले विभिन्न स्रोतबाट जुटाउनै पर्ने हुन्छ।
0: सिलिमे जलविद्युत आयोजनामा जारी पछिल्लो उद्धार प्रयासबारे सैनिक प्रवक्ता भन्छन्। अनि नुवाकोटका बासिन्दाले भोगिरहेको समस्या र रसुवाका सांसदले देखेको चुनौतीको चर्चा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। देशमा गृह युद्ध चर्किँदै गर्दा हुथीहरूले मोखा बन्दरगाहमाथि कब्जा गरेको यमनका अधिकारीहरूले बताएका छन्। उक्त बन्दरगाह बाब अल मान्देव जलमार्गसँगै छ, जसले रेड सी र हिन्द महासागरलाई जोड्छ। यसले खाड़ी क्षेत्र, एसिया र युरोप बीच तेल तथा वस्तुहरूको महत्वपूर्ण पारवहन मार्गमा इरान समर्थित हुथीहरूको पकड़ मजबूत बनाइदिएको छ। बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्, यसको अर्थ के हो भने हामी अब विश्वव्यापी महँगी भोग्न गइरहेका छौं। बीबीसी संवाददाता रिचर्ड कागोए, साउदी अरब समर्थित यमनको सरकारी फौज र उसका साझेदारहरू तटीय क्षेत्रमा अवस्थित अर्को बन्दरगाह जुब्बाबबाट पछाडि हटेका छन्। साउदी लडाकू विमानहरूले हमला जारी राखेका छन्। युरोपेली केन्द्रीय ब्याङ्क ईसीबीले 0.25% ब्याज दर बढ़ाएको छ। यो वर्ष दोस्रो पटक बढ़ाइएसँगै युरोजोनमा ब्याज दर 2.5% पुगेको छ। ऊर्जाको उच्च मूल्यले बढ़ाएको महँगीसँग जुझ्न ब्याज दर बढ़ाउनु परेको ईसीबीको तर्क छ। होर्मुज र बाब अल मान्देव जलमार्ग भएर इन्धन आपूर्ति हुने बारे अनिश्चितता जारी रहँदा तेलको मूल्य प्रति ब्यारेल $100 पुगेको छ। प्रक्षेपण भन्दा महँगी दर अझै उच्च रहन सक्ने ईसीबीले जनाएको छ। फिलिपिन्समा आगलागीमा परेको एउटा यात्रुवाहक फेरीबाट अझै धुवा निस्किरहेको तटरक्षकहरूले बताएका छन्। आगलागीमा परि कम्तीमा 5 जनाको मृत्यु भएको छ भने करिब 90 जना अझै हराइरहेका छन्। अधिकारीहरूका अनुसार 43 जनाको सकुशल उद्धार गरिएको छ। एमभी जुन एस्टरडामको उक्त फेरीमा 100 जना भन्दा बढ़ी यात्रु र 17 जना चालक दलका सदस्य सवार थिए। घटना पर्यटकमा चर्चित पलावन प्रान्तमा भएको हो। उद्यमान देशहरूको समूह ब्रिक्सको वार्षिक शिखर बैठकमा सहभागी हुन यसै साता चिनिया राष्ट्रपति शी जिनपिङ दिल्ली जाने उसको विदेश मन्त्रालयले पुष्टि गरेको छ। 7 वर्षमा पहिलो पटक उनी भारतको भ्रमणमा जानेछन्। यसलाई केही वर्ष यताको तिक्ततापूर्ण सम्बन्धमा सुधार आएको रूपमा अर्थ्याइदेछ। दिल्लीमा हुन लागेको शिखर बैठकमा सहभागी हुने अपेक्षा गरिएका अरू नेताहरूको सूचीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसूद पेजेस्कियान पनि रहेका छन्। र श्रीलंकाको सर्वोच्च अदालतले डर धम्की सम्बन्धी घटनामा दोषी ठहर भएका एक बौद्ध भिक्षुलाई राष्ट्रपतिले दिएको क्षमादान उल्ट्याउँदै उनलाई पुनः जेल पठाउन आदेश दिएको छ। कार्टुन मार्फत पूर्व राष्ट्रपति महिन्दा राजापक्षको आलोचना गरेपछि बेपत्ता भएका एक कार्टुनिष्टकी श्रीमतीलाई धम्की दिएको अभियोगमा दोषी ठहर गर्दै अदालतले गालागोडा अटे यान्सारालाई सन् 2018 जेल पठाएको थियो। तर 1 वर्षमै राष्ट्रपतिले क्षमादान दिएपछि उनी जेलबाट निस्किन सफल भएका थिए। राजनीतिक प्रभाव रहेका ती बौद्ध भिक्षुमाथि मुस्लिम विरूद्ध तनाव बढ़ाएको आरोप लाग्दै आएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा तपाईलाई स्वागत छ। ठूलो विध्वंस मचाएको भदौ 10 गतेको बाढ़ीपछिको पुनः निर्माणका लागि 7 खर्ब रूपियाँ भन्दा धेरै खर्च लाग्ने प्रारम्भिक आकलन गरिएको सरकारले जनाएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीको अध्ययन प्रतिवेदनले उक्त आवश्यकता औल्याएको हो। ठूलो मानवीय क्षति पुगेको बाढ़ीबाट सार्वजनिक र निजी सम्पत्तिमा पनि व्यापक नोक्सानी पुगेको छ। प्रस्तुत छ एक रिपोर्ट। क्षतिको द्रुत तथा आवश्यकता आकलन आरडीएनए प्रतिवेदनमा बाढ़ीबाट भएको कुल क्षतिको 75% पूर्वाधार क्षेत्रमा भएको उल्लेख रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसको निम्ति ठूलो आकारको बजेट आवश्यक पर्ने जानकारहरू बताउँछन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महत,
1: रिकन्स्ट्रक्सनको फेजमा लङ टर्ममा त 7 खर्ब भन्दा बढ़ी छ र पूर्वाधार विकासकै लागि मात्र 4 खर्ब प्लस भएको भएर रकम त सरकारसँग अनुमति प्राप्त छैन. हामीले विभिन्न स्रोतबाट जुटाउनै पर्ने हुन्छ. विकास साझेदारसँग पनि अनुरोध गर्नुपर्ने हुन्छ. कतिपयको प्रतिबद्धता पनि आएको छ आउन त. अब बिस्तारै त्यो प्लस हुँदै जान्छ.
0: दुई चरणमा पुननिर्माणको योजना सुझाइएको प्रतिवेदन अनुसार 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुननिर्माण गरिनेछ, जसको निम्ति 8 अर्ब 73 करोड लगानी आवश्यक हुन्छ. दीर्घकालीन पुननिर्माणका लागि 7 खर्ब भन्दा धेरै रकम खाँचो पर्ने प्रतिवेदनले औल्याएको छ. प्राधिकरणकी प्रवक्ता महत भन्छन् विस्तृत अध्ययनबाट त्यसमा केही हेरफेर पनि हुन सक्छ.
1: डिटेल एसेसमेन्ट त हुनै बाँकी छ. प्राविधिकहरू वडा स्तरसम्म गएर डेटा कलेक्सन गरेर त्यहाँको लस एन्ड ड्यामेज आइसकेपछि मात्र हामीले फाइनल्ली भन्न सक्छौँ. तर करिब करिब टेन्टेटिभ त्यति पर्छ भन्ने अब प्रारम्भिक अनुमान गरिएको छ. यो यसमा केही वास्तवमा पछि पिडिआई गर्दा त केही थप गर्छ फरक पर्ने त हुन्छ.
0: बाढीबाट भौतिकसँगै ठूलो मानवीय क्षति भएको छ. प्राधिकरणले आज साँझ दिएको जानकारी अनुसार 5,000 भन्दा धेरै मानिस अझै पनि बेपत्ता छन्. तीमध्ये केही जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेको ठानिएको छ. सुरक्षा निकायले लगातार त्यसमा खोजी प्रयास गरिरहेको छ. जीवित उद्धार गर्न सकिने आशा गरिएको जलविद्युत आयोजना चिलिमेमा भइरहेको प्रयासबारे नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत:
3: विशेष गरी चिलिमी हाइड्रो टनेलमा खोज तथा उद्धारलाई बढी केन्द्रित गरिएको अवस्था छ. यो टनेलमा नेपाली सेना र भारतीय उद्धार टोलीले संयुक्त रूपमा अनि विज्ञहरूको पनि सल्लाह बमोजिम उद्धार कार्यलाई चाहिँ प्रभावकारिताका साथ अगाडि बढाएको अवस्था छ. मुख्य गरी यो टनेलको बाहिरको जुन खुल्ला भाग छ त्यो ज्यादै नै कमी भएको भएर र त्यो खोलाले चाहिँ कटान गरेको अवस्था भएकोले ठुलो हेभी इक्विपमेन्टहरू हेलिकप्टरबाट पनि झार्न नसक्ने अवस्था छ. त्यसले गर्दाखेरि च्याप्रुबेसीबाट उच्च टनेलको जुन मुखसम्म यो हेभी इक्विपमेन्ट लानको लागि बाटो बनाउने कार्य माउन्टेनियरिङ एक्सपर्ट टिमहरू पनि खटिएर गरिरहेको अवस्था छ. त्यसको लागि टनेलको जुन इलाकासम्म पुग्नलाई करिब 35 मिटर जुन बाटो बाँकी छ, जुन बाटो चाहिँ ब्लास्टिङको कार्य गरेर पनि तयार गरिएको छ र टनेलको मुखसम्म जानको लागि एक्सेस जुन बाटो तयार भइसकेको अवस्था छ. अब यदि इक्विपमेन्ट जानको लागि 35 मिटर जति दूरी पाकिरहेको अवस्था छ. त्यसै गरी संयुक्त खोज तथा उद्धार टोलीले करिब 110 मिटरसम्म भित्र गएर खोजी कार्य गरिरहेको अवस्था र त्यो सँगसँगै टनेलमा जमेको हिलो लेदोहरू फाल्ने काम पनि भइरहेको छ र त्यो 110 मिटर पछिको डिस्टेन्समा चाहिँ त्यो पुरै टनेल बन्द भएको अवस्था र कन्ट्रोल ब्लास्ट पनि गर्न नमिल्ने अवस्था रहेकोले चाहिँ विशेष गरी यो हेभी इक्विपमेन्टबाट चाहिँ कार्य गर्ने गरी तयारी गरेको अवस्था छ.
0: भनेको ठुलो इक्विपमेन्ट पुर्याउनलाई 35 मिटर बाँकी भयो. त्यसपछि त्यो इक्विपमेन्टले जहाँसम्म उद्धारकर्ताहरू पुगे, जहाँबाट बन्द छ 110 मिटर पछि, त्यसपछि खोल्नको निम्ति त्यो इक्विपमेन्ट प्रयोग गर्न खोज्नुभयो?
3: हजुर, यो चाहिँ अब मुख्य गरी त्यो टनेलको ओह्रालो भागबाट चाहिँ अलिकति उकालो र टर्निङको भागमा चाहिँ बन्द भएको अवस्था छ. टनेल त्यो भागलाई चाहिँ खुला गरेर चाहिँ भित्र अगाडि बढ्ने क्रममा चाहिँ हामीले यो जुन हेभी इक्विपमेन्टहरू चाहिँ यो लानको लागि यो बाटो बनाउनु पर्ने चाहिँ अवस्था आएको छ.
0: जहाँनिर यो उद्धारकर्ताहरूले जहाँसम्म पुगे 110 मिटरसम्म, त्यस पछाडि जुन लेदोले पुरिएको बन्द छ जुन भन्नुभयो, 110 मिटर पछाडि कति मिटरसम्म भित्र खोजी गर्नुपर्ने अवस्था बाँकी?
3: करिब 250 मिटर भित्र छिर्नु पर्ने चाहिँ अवस्था छ. त्यसको लागि हामीले अहिले 110 मिटरसम्मको इलाकामा क्लियर गरिसकेको अवस्था छ.
0: अरू टनेलबाट पनि जीवित उद्धार हुने सम्भावना छ अरू जलविद्युत आयोजनाहरूबाट?
3: विशेष गरी यो जुन 3A हामीले 2 जनाको जीवित उद्धार गर्यौँ र एउटा सब पनि उद्धार गरेको अवस्था छ. 3B पनि करिब करिब 100+ संयुक्त फौजले चाहिँ त्यहाँ कार्य गरिरहेको अवस्था छ. त्यसै गरी यो लामताङ र रसअगाडी हाइड्रो टनेलहरूमा पनि कार्य गरिएको अवस्था छ.
0: उनी थिए नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत. तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ. अब लाग्नु नुवाकोट. हाम्रा संवाददाता कृष्णमणि बरालसँगको कुराकानीमा त्यहाँका बासिन्दाले वास्तविक बाढ़ी पीड़ितको राहत सामग्री अरूले लिएर जाने जोखिमदेखि आफूहरूले बेहोरिरहेको दुःख सुनाएका छन्. शुरूमा कमला रिमाल
4: अब राहत छ अब जति पनि आइराखेको छ पाइराखेको छ होल्डिङ सेन्टरमा अब त्यसमा चाहिँ अलिकति पीडित नभएकाहरूले चाहिँ त्यो राहत नलिदै हुन्थ्यो जस्तो लाग्छ हामीलाई चाहिँ हामीले त्यो पनि भनिराखेका छौँ है म 9 नम्बर वडा कार्यालय नै हो मेरो घर नजिकै पर्छ त्यहाँतिरका मान्छेहरू कोठामा बस्ने मान्छेहरूले पनि गएर चाहिँ राहत जथाभावी चाहिँ लिएको चाहिँ त्यो चाहिँ एकदमै दुःख लागिरहेको छ पीडितले चाहिँ जति पाउनुपर्ने नपाउने हो कि जस्तो लाग्छ है
0: बाढीपछि आफूहरूले सामना गरिरहनु परेको समस्याबारे रामशरण खाती
5: अलिक केही राहत भएको छ बिजुली र इन्टरनेटको सुविधा चाहिँ छ ट्विन घरको व्यवस्था छ झल्लेनु पुल चाँडै नै बन्दैछ रोडहरू अहिले पनि बनिसकेको छैन अब अझ कयौं समय लाग्छ बन्नलाई मान्छेहरू हिँड्ने गोरेडहरू चाहिँ छ होल्डिङ सेन्टरहरूमा अब एम्बुलेन्स त्यसपछि डक्टरहरूको यो सुविधा औषधिहरूको पनि छ अब मेन भनेर चाहिँ यहाँ खानेपानीको चाहिँ एकदम अभाव छ एकदम चरम अभाव छ अनि लामखुट्टेको पनि त्यस्तै छ किनभने फोहोर मैला जतासुकै भएर यो भाइरल ज्वरो रुवाखोकीहरू अलि तीव्र नै छ
0: नुवाकोटका बासिन्दाको त्यो पीडापछि लागौं रसुवा जहाँका सांसद मोहन आचार्यले आफ्नो जिल्लाले बेहोर्नु परेको मानवीय र आर्थिक क्षति भयावह रहेको बताए र त्यससँगै ठूलो चुनौतीको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको आफ्नो मूल्याङ्कन सुनाए
6: बसपाको मेजर कुरा के भने हाइड्रो पावर अनि टुरिज्म र अन्तर्राष्ट्रिय नाका यससँग सम्बन्धित भएर धेरै व्यवसाय आफ्नै थाकपालमा बसेर के गरेर आफ्नो परिवार जनहरूसँग सँगै बसेर गर्नुपर्ने धेरै साथीहरू त्यही नै जोडेर बस्नु भएको थियो हाइड्रो पावर त्यही थियो टुरिज्मको विषय धेरै जस्तो अब मानसोभर जाने बाटो त्यहाँबाट होटल व्यवसाय सबै कुराहरू बनाएर त्यहाँ चलाउने मान्छेहरू धेरै बस्ने त्यहाँ भइहाले त्यसपछि लाङकाङ जाने पनि त्यहीँबाट भइहाले अर्को कुरा चाहिँ तपाईँको नाकासँग जोडे सम्बन्धित व्यवसाय गर्नेहरू पनि त्यही बस्ने भइहाले त्यसले गर्दा रसुवाको कमसेकम ती जनशक्तिहरू 90% हामीले आज गुमाएको अवस्था हो मिसिङ भइरहेको अवस्था हो रसुवालाई यो बाढीले चाहिँ कमसेकम मिनिमम पनि 20 वर्ष पछाडि पार्यो भने मेरो अनुमान छ भौतिक संरचनाको कुरा गरिरहेको छैन मैले सामाजिक क्षेत्रमा जुन नागरिकहरूको ग्याप भयो त्यो भर्खर बिस्तारी चाहिँ व्यवसाय गरेर मेरो छोरी दाजुभाइहरू जसरी अगाडि बढ्दै हुनुहुन्थ्यो सेल्फ सस्टेन भएर सेल्फ इन्टरप्रेनरसिपमा अगाडि बढ्दै हुनुहुन्थ्यो र सरी नागरिक भएर मैले त्यो घुमाएको चाहिँ मैले अनुमान गर्न सक्छु
7: अब त्यो एउटा केन्द्रको रूपमा विकसित भइरहेको थियो त्यो नदी छेउको त्रिशुली छेउको मार्ग त्यहाँ अब अहिले हराउने या जीवन गुमाउनेहरू स्थानीय कति थियो होला बाहिरका मान्छे कति थियो होला
6: अहिलेसम्म भएको डेटामा मिसिङ रसुवाबाट 1856 छ स्थानीय साथीहरू सूचकको निवेदनका आधारमा कस्तो भएको छ भने तपाईँको गोसाइकुण्डा वडा नम्बर 2 मानव रहित भएको छ त्यहाँ लोकली रेकर्ड हुने कुरा हुँदैन को यता मुख गर्यो को यता मुख गर्यो भने दौडिरहेको हुन्छ अहिलेसम्मको 1849 छ त्यसमा 10 जनाको चाहिँ शनाखत भएको छ यो त रसुवाको मात्र नेट कुरा गर्दैछु बाहिर विभिन्न नागरिकहरू विदेशी नागरिक बाहिर जिल्लाबाट आएर काम गर्ने सहित गर्दा मिसिङ भएको नै 4000+ हाम्रो रिसेन्ट डेटा लास्टमा भएको हामीलाई सूचना पाएको निर्जन आएको सबै मिसिङ भएको नै 4006 छ र कतिजना त तपाईँको कस्तो पनि भयो भने यो हाइवे सबै गयो होइन कतिपय चाहिँ नुवाकोटको ढुङ्गे भन्ने ठाउँबाट गाडी चलेर रसुवा जाँदै गर्दा गोसाइकुण्डा जान हिँडेका मान्छे मानसोभर जान हिँडेका मान्छे नाका जान हिँडे मान्छे कतिलाई वासआउट गरेर लिएर गयो त्यो त इमेजिन गर्न सकिँदैन प्राइभेट भेहिकलको भने त्यो सामुदायिक भेहिकलहरू नै त्यति मिसिङ छ त्यहाँ कतिपय कुराहरू चाहिँ कसो स्थानीयले यो घरमा को छ यो घरमा कतिजना बसेको छ भने माइनोटली हेर्ने कुरा साथीहरू बिस्तारै पङ्गलिँदै हुनुहुन्छ अब हाम्रो विविध जो जो जे जे धर्म अन्य भए पनि अब रिचुअल कुराहरू गर्नुपर्ने कुराहरूले सबैजना आफ्नो कुरामा रहनु भयो
7: सबै परिवारै बेपत्ता भयो सम्पर्क विहीन भएको या परिवार नै मृत्यु भएका घटनाहरू पनि धेरै हुँदाखेरि चाहिँ आफ्नै घरको अवस्था थाहा नहुने छिमेकीको थाहा नहुने यो धेरै अझै पनि प्रष्ट तस्विर आउन चाहिँ यो स्थानीयकै हकमा कति समय लाग्ला किनकि जनप्रतिनिधिहरू पनि अब यो यसमा पीडामा पर्नु भएको छ त्यहाँको संयन्त्रहरू टुटेको छ धेरै अझै पनि
6: रसुवामा 5 गाउँपालिका मात्रै 2 गाउँपालिकाको कार्यालय नै छैन कति कर्मचारीहरू मिसिङ हुनुहुन्छ सुरक्षाकर्मीको साथीहरू पनि धेरैजना मिसिङ हुनुहुन्छ जति बचेछन् रेस्क्यु गर्ने र तथ्याङ्कहरू लिनेपट्टि लागिहाल्छ
0: उनी थिए रसुवाका सांसद मोहन आचार्य प्रदीप बसालसँग कुरा गर्दै अन्त्यमा एउटा छोटो प्रसंग उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार शाह नियुक्त भएका छन् अत्यावश्यक सामग्रीको अभावबीच मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएपछि शाहलाई उक्त जिम्मेवारी दिइएको हो यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस् नमस्कार

0: 99.4 Radio Tahasan Tsar Studio Time.
1: It's 9 p.m.

0: भाई भाई भाई सामान पुर्याउने अनि आइहाले अरू सामान पनि पुर्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
0: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्द नाम
0: मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
0: साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कोम
1: डिस्कोम खुशीको कनेक्शन।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी गर्न सक्छौ,
0: गर्न सक्छौ।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै शमशाथमा हुनेछौं।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले हेलो सांसद संवाद श्रृंखला उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको हेलो सांसदमा हामीसँग संवादका लागि जाजरकोटबाट निर्वाचित सांसद खड्ग बहादुर बुढा हुनुहुन्छ। हार्दिक स्वागत छ मानिसजी।
1: धन्यवाद लिजी।
0: तपाईसँग कुराकानी गर्नुभन्दा केही समय अगाडिसम्म तपाई रसुवाको भोटेकोशी बाढ़ीमा बेपत्ता भएका आफ्नो जिल्लाका नागरिकको खोजी तथा उद्धारका लागि विभिन्न ठाउँमा भौतारी रहनु भएको थियो। खास के हो, जाजरकोटको कति व्यक्तिहरू अहिले रसुवाको भोटेकोशी यो बाढ़ीमा बेपत्ता हुनुभएको अथवा बेखबर भएको भन्ने के छ जानकारी?
1: नेपालीहरूको लोकप्रिय रेडियो सीआईएन परिवारलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र वास्तवमा यो भोटेकोशी बाढ़ीबाट आज हजारौं नेपाली प्रभावित हुनु परेको छ। करिब 1000 भन्दा माथि हिजोसम्मको तथ्याङ्कले नेपाली तथा विदेशी दाजुभाइ दिदीबहिनीहरूले त्यहाँ ज्यान गुमाउनु परेको छ। उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। र हजारौं नागरिकहरू अहिले पनि हराइराख्नु भएको छ। मलाई आशा छ उहाँहरू भेटिने हुनेछ। राज्यले त्यो किसिमको प्रयत्न गरिरहेछ। आज योभन्दा बढ़ी फोर्ट लगाएर उहाँहरूलाई चाहिँ भेटाउने कोशिश हुनेछ र हामी सबैजना लागिरहेका छौं। जहाँसम्म म चाहिँ यो भोटेकोशी बाढ़ीको लगत्तै भोलिपल्ट म त्यहाँ प्रभावित क्षेत्रमा पुगेको
0: थिएँ।
1: म रसुवा नुवाकोट रसुवामा चाहिँ त्यहाँ पुगेको थिएँ। खास गरी दुईटा जिल्लाका केही स्थानमा मात्रै, धेरै सबै ठाउँमा जान सकिने अवस्था थिएन। कि रसुवागढी स्याप्रुबेसीदेखि लिएर तल त्रिशुली अझ देवीघाटसम्मको त्यो अवस्था, त्यो भाबर कहाली लाग्दो अवस्था हेर्दा वास्तवमा यो प्रकृतिले मान्छेलाई, हामी मानव जातिलाई, खास गरी नेपाल जस्ता कमजोर मुलुकहरू जो चाहिँ विकसित राष्ट्रहरूले जलवायु परिवर्तन, यो क्लाइमेट चेन्जको चाहिँ प्रभाव नेपाल जस्ता देशहरूमा परिरहेको छ, यसले आज र भोलिका अझ आगामी दिनमा यो भयावह नेपाल जस्तो हिमाल भएको र खास गरी बहु प्रकोप भएको देशमा अत्यन्तै भयावह अवस्था छ।
0: यसमा जाजरकोटका बासिन्दाहरू पनि थियो।
1: अनि यहाँ चाहिँ मेरो चाहिँ जिल्लाको धेरै दर्जन बढी नागरिकहरू त्यहाँ केही चाहिँ त्यो चाहिँ यानि नेपाल विद्युत प्राधिकरण अन्तर्गतको चाहिँ त्यहाँ इन्जिनियर, मेकानिकल इन्जिनियरमा महेन्द्र विक्रम साई लगायतका धेरै अरू साथीहरू त्यहाँ कामदारको रूपमा, कोही चाहिँ गाइडको रूपमा चाहिँ पर्यटनलाई गाइडका रूपमा चाहिँ उहाँहरू हुनुहुन्थ्यो।
0: र भनेको केही व्यक्तिहरू सुरुङमा फसेको भन्ने पनि हो कि अथवा बगायो कि भन्ने?
1: होइन, हामीलाई अहिले त्यहाँको त्यहाँ भित्रबाट निस्केका जो भाग्न सफल हुनुभएको छ उहाँहरू र त्यहाँको स्थानीय वासीहरूले भन्दा त्यहाँ सुरुङमा अहिले पनि 100 नागरिक, करिब 6 हाइड्रो पावरमा सम्पन्न भएका त्यो चालु अवस्थामा र केही निर्माणाधीन चाहिँ हाइड्रोहरूमा 6 हाइड्रोहरूमा करिब 100 त्यहाँ चाहिँ दक्ष प्राविधिक त्यहाँ कामदार लगायतका चाहिँ व्यक्तिहरू फसेको भन्ने कुरा चाहिँ आइरहेको छ।
0: जाजरकोटका व्यक्तिहरू चाहिँ कुन कुन हाइड्रोमा कता कता हुनुहुन्थ्यो?
1: अहिलेसम्म तथ्याङ्कमा हामीलाई चाहिँ सूचना भए अनुसार त्रिशुली, अप्पर त्रिशुली एमा हाम्रो चाहिँ इन्जिनियर महेन्द्र विक्रम साई जो त्यहाँ चाहिँ त्यो हाइड्रोमा विगत समय लामो समयदेखि काम गरिराख्नु भएको थियो, नेपाल विद्युत प्राधिकरणको कर्मचारी हो उहाँ हराइराख्नु भएको छ। र अरू चाहिँ त्यो जो गाइडका रूपमा काम गर्नुहुन्थ्यो भैरी नगरपालिका एक निवासी रत्नबहादुर रोकाए, उहाँ पनि हराउनु भएको छ। अर्को एकजना हाम्रो बहिनी हराइराख्नु भएको छ। अहिले हामीसँग सूचनामा हामीलाई चाहिँ उहाँको परिवार र आफन्तहरूले दिएको सूचना अनुसार 3 चाहिँ हराइराखेको र अर्को हामीले त्यहीँबाट केहीको चाहिँ उत्तरगा गाउँपालिकाबाट कोहीको चाहिँ हामीले त्यो चाहिँ गोसाईकुण्ड गाउँपालिकाबाट हिलीबाट रेस्क्यू गरेर जाजुकोट पठाइसकेका।
0: उद्धारमा पनि आउनुभयो त्यहाँ?
1: होइन, उद्धार
0: कतिजनाको उद्धार भयो? जाजुकोट बासिन्दा
1: 9 चाहिँ उद्धार भयो र उहाँहरू सँगैका अरू अन्य जिल्लाका उहाँका साथीहरूको पनि हामीले त्यहाँबाट उद्धार गरेका छौँ।
0: जस्तो तपाईँको सक्रियतापछि थप अझ बढी ध्यान दिएर उद्धार हुने हो कि अथवा तपाईँले के पाउनुभयो त्यहाँको अहिले पछिल्लो अवस्था?
1: होइन, जो चाहिँ उहाँ त्यहाँ त्यो बाढीबाट भागेर बस्नु भएको थियो उहाँहरूलाई हामीले तत्काल रेस्क्यू गर्यौं। हामीले त्यहाँ आफै हामी लागेर रेस्क्यू गर्यौं। त्यहाँ जो चाहिँ समिति छ, प्रमुख जिल्ला अधिकारी चाहिँ रसुवाको प्रमुख जिल्ला अधिकारीज्यू, नुवाकोटको प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षाका चाहिँ साथीहरूसँग हामीले कोर्डिनेट गरेर हिरेमाट मार्फत हामीले रेस्क्यू गर्यौं। जो अब चाहिँ हामीलाई अत्यन्तै चिन्ता लागेको भनेको हामी संसद चलिरहेछ, हिजो पनि हामीले हाम्रो दलको नेता मान्य विश्वनाथ आङदेम्बे लगायतका राजनीति हाम्रो चाहिँ संसदमा प्रतिनिधित्व गर्नुहुने राजनीतिक दलका नेताहरूले यो रेस्क्यू चाहिँ प्रभावकारी भएन, सरकारले जे किसिमको चाहिँ अपेक्षा नागरिकले अपेक्षा गरेका थिए त्यो अपेक्षा अनुसार काम हुन सकेन भन्ने नै हो हामी सबैको त्यहाँ संसद।
0: तपाईँले त्यहाँ रसुवा र नुवाकोटको विभिन्न ठाउँको त्यहाँ अवलोकन गरेर आउँदाखेरि यसो गरी सरकारले अथवा सुरक्षा निकायले तदारुता देखाएको भए अझ राम्रो हुन्थ्यो भन्ने के लागिरहेको छ?
1: होइन, सरकारले जे प्रयत्न गर्नुपर्थ्यो त्यो गरिराखेको छैन। हिजो सदनमा सम्माननीय प्रधानमन्त्रीज्यूले अत्यन्तै हल्का रूपमा कि विश्वमा लेदो सोर्ने मेसिन छैन भनेर भन्नुभयो कि हामीलाई आश्चर्यचकित लाग्यो कि आजको दिनमा सरकारले नागरिक खोज्दै जानुपर्ने दिनमा नागरिकले सरकार खोजिरहेका छन् तर पनि उद्धार भइरहेको छैन, आफन्तहरूको आँखामा आँसु बगिरहेको छ निरन्तर। आज चाहिँ त्रिशुलका किनार किनार हाम्रा नागरिकहरूका शवहरू व्यवस्थापन हुन सकिरहेको छैन। तपाईँहरूले देखिसक्नुभयो कस्तो भयो, एकदम चाहिँ त्यो किसिमको कहाले लाग्दो चाहिँ लासहरूलाई विभिन्न चाहिँ जनावरहरूदेखि विभिन्न चाहिँ उसले आक्रमण गरिरहेको अवस्था छ। इन्डियासम्म हामीले चाहिँ हेर्दा हेर्दै त्रिशुलीमा नारायणीमा चाहिँ हाम्रा चाहिँ दाजुभाइका शवहरू हामीले तान्न सक्ने मेसिन अथवा त्यस्तो उपकरण नहुँदा आज इन्डियामा चाहिँ अब त्यहाँ चाहिँ शवहरू लागिरहेको त्यहाँ भेटाइरहेको बच्ने अवस्था छ। त्यसकारण यो कहाली लाग्दो अवस्था छ, यसलाई हामीले विगतका विपदहरू, यो मात्र नेपालमा पहिलो विपद होइन, योभन्दा ठूला ठूला विपदहरू अरू विपदहरू पनि भए। हिजो 72 सालमा भैँचालो गयो, त्यो बेला पनि हजारौं नागरिकले ज्यान गुमाउनु पर्यो। कोविडको बेलाको कुरा गरौं या त पश्चिम जाजुकोटको भूकम्पको बेला, यस्ता विपदहरू नेपालमा बेला बेला आइरहेका छन्। हामी विपद आएको बेला मात्रै यो विपदबाट हामी कसरी जोगिने होला भन्ने सोच्छौं। सरकारले यद्यपि अरू नीति निर्माण तहमा रहनेहरू हामी सबैले, तर यो विपदभन्दा पूर्व तयारीको कामहरू हामीले गर्न सकेको छैनौं।
0: जस्तो जाजरकोट भूकम्प लगायत अघि तपाईँले अरू भूकम्पको बेलामा पनि जाजरकोट पनि प्रभावित भयो, जाजरकोटको त्यस्तो उद्धार अथवा पुनस्थापनाको कुनै त्यस्तो मोडेल छ जसलाई अहिले रसुवा र नुवाकोटको यो बाढ़ीको उद्धार अथवा पुनस्थापनासँग लिएर यसलाई अभ्यास गर्न सकिन्छ सकारात्मक रूपमा?
1: जाजरकोट भूकम्प 2080 कार्तिक 17 गते गयो, आज करिब 3 वर्ष बित्नै लाग्यो। त्यो भूकम्पले अस्ति भर्खरै जाजुकोटमा एउटा ठूलो बाढ़ी, तपाईँलाई थाहा छ कि ठूलो चाहिँ बाढ़ी पहिरोले त्यहाँका 6 जाजुकोटका दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु पर्यो। आज सयौं नागरिकहरू, सयौं परिवारहरू आज विस्थापित हुनु परेको छ। त्यहाँ हामीले त्यो बेलादेखि नै जाजरकोटको भूकम्पलाई पुनर्निर्माणमा चाहिँ लैजानपर्छ भनेर हामी लागिराख्यौं। त्यो आजका दिनसम्म त्यो पुनर्निर्माणले चाहिँ गति लिन सकेन। अस्ति मात्रै केही दिन अगाडि मात्रै म जाजुकोट पुगेर सबै किसिमको डीडीए चाहिँ सम्पन्न भएर भेरिफिकेशन भइसकेका घरहरू मध्येबाट एउटा घर भर्खरै यही भदौ महिनामा मैले उद्घाटन एउटा घर समुद्घाटन गरेर चाहिँ आएको छु। त्यो पुनर्निर्माणले गति लिन्छ र लियोस् भनेर हामी सबै आम चाहिँ त्यहाँको भूकम्प पीड़ितहरू लागिरहेको बेला त्यो
0: तपाईँले उद्घाटन गर्नुभयो, बनाउनु पर्ने
1: हजारौं घर छ हजुर, त्यहाँ हजारौं घर छ भनेको मतलब हामीले त्यो सम उद्घाटन नै ठूलो कुरा थियो, किनभने विभिन्न नेपालकै प्रक्रियाहरू डीडीएदेखि लिएर अन्य चाहिँ यो नीतिगत चाहिँ समस्या अल्झनहरूलाई फुकाउनु, गाँठो फुकाउनु नै पहिलो घर भनेको त शुरूआत चाहिँ गर्नु भनेको नै हाफ चाहिँ सिद्धिनु भन्छ नि।
0: त्यो शुरूआत गर्नको लागि 3 वर्ष छिटो भयो कि
1: एकदम धेरै ढिला नि हजुर? यो छिटो भन्ने त कुरै भएन नि, हामी धेरै ढिला भयौं। विभिन्न चाहिँ बाधा अडचनका बीचमा चाहिँ हामीले कमसेकम एउटा घरबाट शुरूआत गरेका छौं। अब त्यसले स्पीड लिन्छ, त्यो गति लिन्छ र यद्यपि हामीले अब यो हामीलाई आशंका जाजुकोटबाट मलाई मेरो मतदाताहरूले कमसेकम जाजुकोटीहरूले अहिले के चिन्ता व्यक्त गरिराख्नु भएको छ भने नेपाल एउटा साधन स्रोतका हिसाबले अत्यन्तै चाहिँ भनौँ न कमजोर राष्ट्र हो र यो बीच बेला बेला हाम्रा विपत्तिहरू मतलब यो चाहिँ डिजास्टरहरू प्राकृतिक प्रकोपहरू नेपालमा आइराख्ने चाहिने कन्डिसनले यो पछिल्लो भटेको छिको यो वितण्डाले हाम्रो पुनर्निर्माण कहिले प्रभावित हुन्छ कि मान्यज्यू भनेर चिन्ता गरिराख्नु भएको छ।
0: तपाईँले त्यो कुरा चाहिँ सरकारवाला निकायमा भन्नुभएको छ,
1: मैले भनिरहेको छु हाम्रो पुनर्निर्माणको गति रोकिँदैन, हामी लाग्छौं मैले सदन र सरकारको ध्यान जाजुकोट प्रति आकृष्ट गरेको छु र अब त्यो गति चाहिँ रोकिँदैन जहाँ पैसा छ अहिले पनि 5-7 अरब चाहिँ बजेट विनियोजन भएको छ र त्यो जाजुकोट चाहिँ भूकम्प पुनर्निर्माणको पैसा अन्यत्र ट्रान्सफर गर्ने कुरा भन्ने हुँदैन बरु तपाईँहरू स्थानीय तह खास गरी स्थानीय तहमा तल रहनुहुने वडा अध्यक्षज्यूहरू अरू चाहिँ पालिकाका प्रमुख उपप्रमुखज्यूहरू र त्यहाँको चाहिँ राजसेवक साथीहरूले तल हामीले चाहिँ के काम बाँकी छ ती कामहरू चाहिँ छिटो सम्पन्न गरेर जिल्ला विपद व्यवस्थापन समिति हुँदै यो चाहिँ पुनर्निर्माण चाहिँ माथि चाहिँ त्यो एनडीआरआरएमएमा पठाइदिनका लागि पनि मैले आग्रह गरेको छु तपाईँहरूको यो चाहिँ लोकप्रिय मीडिया मार्फत पनि आग्रह गर्न चाहन्छु जाजुकोटका जनताले निकै दुःख पाएका छन् पश्चिम नेपालका खास गरी बझाङको भूकम्प पनि यहाँ जोड्न चाहन्छु जाजुकोट भूकम्पसँग रुकुम पश्चिम र सल्यानका जनताहरू पनि आज पीड़ित छन् त्यसकारणले हामीले यस्ता कुराहरूमा राज्यले नागरिकहरू एउटा खुला छाना मुनि त्यहाँ त कति धेरै सुत्केरीहरू छ ज्येष्ठ नागरिकहरू छन् बाल बालिकाहरू छन् उहाँहरूको स्वास्थ्यलाई र उहाँहरूको चाहिँ जीवन रक्षाका लागि पनि राज्य गम्भीर हुन्छ र गम्भीर बन्नुपर्छ र त्यो गराउने हामी जनप्रतिनिधिको र तपाईँहरू जस्ता संचार कर्मी साथीहरूको चाहिँ त्यो भूमिका हो त्यो चाहिँ भूमिकाका लागि पनि म सबैलाई आग्रह गर्न चाहन्छु
0: यदि बीचमा त्यस्तो खालको सरकारको तर्फबाट अथवा सरकारवाला निकायबाट केही पहल कदमी चालिएको भए योभन्दा अलि चाँडै त्यहाँ पुनर्निर्माणको घर उद्घाटनको काम अलि चाँडै हुन सक्थ्यो के हुनु पर्थ्यो के भइदिएको भए
1: त्यहाँ सबैभन्दा पहिलो कुरा कार्यविधि यो भूकम्प पुनर्निर्माण लगायतको चाहिँ यो डिजास्टर सम्बन्धी एउटा चाहिँ कार्यविधि छ त्यो कार्यविधिका कारणले र डिडीएका दुईटा कारणले चाहिँ भूकम्प पुनर्निर्माण चाहिँ अल्झिएको हो त्यो कार्यविधिमा विभिन्न अल्झनहरू कानूनी झन्झटहरू चाहिँ राख्थ्यो उदाहरणका लागि अंशभण्डाको कुरा सबभन्दा चाहिँ गहिरोसँग र सबभन्दा चाहिँ अप्ठ्यारो भनेको अंशभण्डाको कारणले चाहिँ त्यहाँ अड्किराखेको अवस्था थियो अंशभण्डा दुईटा पुस्ता हजुरबाको पुस्ता र बाको पुस्ता र मेरो पुस्ता तीन पुस्ताको एउटै हजुरबाकै नाममा अहिले पनि चाहिँ जग्गा जमिन र घरहरू छ हाम्रो जस्तो पहाड़ी जिल्लाहरूमा जहाँ तीनटा पुस्ताको चाहिँ नाममा एउटै पुस्ता सम्पत्ति एउटै पुस्ताको अझ त कतिपय ठाउँमा त हजुरको एउटा गाउँमा हिजो जान्ने अलिकति चाहिने त्यो बुझ्ने मान्छेहरूको सिङ्गुर गाउँको जग्गा एउटैको नाममा हुने तर आज कार्यविधिले 2080 कार्तिक 17 गते भन्दा अगाडि मानु छुटिएको वा कानूनी रूपमा भनेको त्यो चाहिने मालपोतबाट अंशभण्डा भइसकेको र हरेक कुराले चाहिने त्यो कानूनी हिसाबले नै अंशभण्डा त छुटिएको भन्ने परिभाषा खोज्दाखेरि एउटा चाहिँ त्यहाँ भूकम्पको त्यो चाहिँ अब हुँदैछ केही दिनमा सायद मलाई लाग्छ कम्प्लिट भइसकेको छ मैले त्यतातिर बुझ्न पाएको छैन अन्तिम चरणमा थियो र अर्को कुरा डीडीए विस्तृत आकलन मूल्याङ्कन यो क्षति मूल्याङ्कन चाहिँ डीडीए भन्छ यो चाहिँ डीडीए 2 वर्षपछि चाहिँ भयो यो डीडीए चाहिँ एकदम ढिला गरी हुँदाखेरि पनि भूकम्प पुनर्निर्माण प्रभावित भएको हो खास गरी दुई तिनटा कारणले यो चाहिँ प्रभावित अलिकति ढिला हुन गएको
0: अब यो यदि नीतिगत रूपमा जुन समस्या थियो अवरोध थियो त्यो सच्यायो भने भविष्यमा रसुवा बाँधेपछिको पुनर्निर्माणमा यसले सजिलो बनाउँछ त्यतिखेर झन्झट हुँदैन
1: यसले चाहिँ समग्र अहिले कार्यविधिले मैले अघि जाजुकोट भने पनि तर त्यो कार्यविधिले यी रसुवा लगायतको बारे देशभरि त नेपाल त मैले अघि पनि भने बहुप्रकोपमा चाहिँ प्रभावित देश हो हामीले विश्वका सम्पन्न राष्ट्रहरू विकसित राष्ट्रहरूको औद्योगिक चाहिँ त्यो कार्बन डाइअक्साइडदेखि लिएर अन्य कुराहरूले आजको विश्वको चाहिँ यो भू राजनीतिले विश्व वातावरणले आज नेपाल प्रभावित भएको छ त्यस्ता धेरै डिजास्टर सम्बन्धीको त्यो कार्यविधिले भोलि पुनर्निर्माणमा त्यसले चाहिँ सबै ठाउँमा सहज हुने गरेर त्यो कार्यविधि निर्माण हुन्छ त्यसले नै रसुवा लगायतका जिल्लाहरूको यो विपदमा हामीले पुनर्निर्माणमा नागरिकका घरहरू बनाउने सवालमा र अन्य सरकारी चाहिने भवनहरू बनाउने सवालमा त्यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ
0: पछिल्लो पटक जाजरकोट सदरमुकाम खलगा नजिकै पहिरो गयो त्यहाँ 6 जनाको मृत्यु भयो होइन त्यस पछाडि केही घरहरू अस्थायी रूपमा पाल बनाएका हामीले तस्विर भिडियोहरू देख्यौं कि मकै बारी आसपासमा लगेर त्यहाँ राखियो भन्ने कुरा आइरहेको छ त्यहाँ चाहिँ के गर्नुपर्ने छ अब त्यो कति विस्थापित भयो कति घर परिवारको लागि के कस्तो व्यवस्था गर्दै हुनुहुन्छ तपाईँ
1: जाजुरकोट सदरमुकाम नजिकै वडा नम्बर 2 को रिसाङ बस्ती जो बस्ती धेरै बलियो भौगोलिक हिसाबले धेरै बलियो बस्तीका रूपमा त्यहाँका नागरिकहरू तिनीकै परिश्रमी मेहनती र त्यहाँ अत्यन्तै सकारात्मक सोच भएका नागरिकहरूको बस्ती थियो। 81 त्यहाँ ठूलो पहिरो आयो, त्यो पहिरोले उहाँहरूको चाहिँ धेरैको चारजना त्यो बेला घटनास्थलमा चारजना चाहिँ त्यहाँ चाहिँ नागरिकहरूले ज्यान गुमाउनु पर्यो र अन्य धेरै घाइते एक दर्जन जति घाइते हुनुभयो। घाइतेहरूको अहिले निको भएर हस्पिटलबाट डिस्चार्ज भइसक्नु भएको छ र म केही दिनपछि त्यसको दुई तीन दिनपछि सदन चलिरहेको थियो, जाजुकोटमा बाढी गयो, म त्यहाँ चाहिँ पुग्नुपर्छ भनेर मैले राष्ट्रिय विपद प्राधिकरणको टिम नै जो जियोलोजिस्टहरू हाइड्रोलोजिस्ट र अन्य चाहिँ त्यहाँको चाहिँ टिमै सहित म जाजुकोट गएँ र त्यहाँको भूगोल अत्यन्तै अहिले सयौं ठाउँमा ठूलादेखि सानसानासम्म सयौं ठाउँमा पहिरो कुनै पनि चाहिँ ठाउँमा पहिरो नगएको अवस्था थिएन, अत्यन्तै अप्ठ्यारो अवस्था थियो रिसाङमा। यद्यपि ओर चाहिँ अर्को तीन नम्बरको चाहिँ स्यालामा पनि र एक नम्बरको घोइलेटामा त्यो क्षेत्रभरि त्यो चाहिँ आवासको लागि आगामी दिनमा पनि उपयुक्त नभएको अवस्था चाहिँ थियो र त्यही बीचमा हामीले कहीँ न कहीँ त हामीले नागरिकहरूलाई अस्थायी सेल्टरमा राख्नु पर्यो भनेर एक हप्ता हामी करिब बसेर त्यहाँको चाहिँ स्थानीय जनप्रतिनिधि प्रमुख जिल्ला अधिकारी सुरक्षा निकायका सम्पूर्ण साथीहरू लगायत म आफै त्यहाँ फिल्डमा बसेर त्यहाँ अन द स्पोटमै हामीले चाहिँ त्यहाँ सबैलाई राखेर तीनवटा ठाउँमा अलिकति उपयुक्त अस्थायी रूपमा यहाँ बस्न लायक चाहिँ होला भन्ने चाहिँ भूगर्भविदको सल्लाह अनुसार हामीले तीन ठाउँमा त्यो टेन्टहरू राखेर अहिले अस्थायी चाहिने रूपमा बसिराख्नु भएको छ। त्यसै गरी चाहिँ जुनी च्यादे गाउँपालिका वडा नम्बर 6 डोगरा बस्ती त्यहाँ चाहिँ पहिरोले दुईजना चाहिँ ज्यान गुमाउनु पर्यो। त्यसै गरी नलगाड नगरपालिकाको चौखामा जहाँ पुलदेखि बाटोदेखि त्यो भेरी करिडोरदेखि त्यहाँ घरहरू 5 घरहरू बगाएको अवस्था छ। त्यसै नलगाडको फुम्दामा धेरै ठाउँमा जाजुकोटको किनभने त्यो जाजुकोटमा अलिक बढी चाहिँ यो किन भइराखेको होला भन्ने अब हामीले त्यो सोध्यौं क्वेसन गर्यौं हामीले चाहिँ भूगर्भविदहरूलाई जहाँ चाहिँ भूकम्पले पटक पटकको धक्काले त्यो चाहिँ जमिन कमजोर भएको र अहिले त्यहाँ चाहिँ पानी ठूलो पानी भारी वर्षा हुँदाखेरि त्यो भूगोल कमजोर भएर त्यसरी भएको भन्ने कुरा छ। यद्यपि रिसाङको हकमा त्यहाँ चट्टान नै चाहिँ कुहिएको भनेको त्यो मकिएको अब चाहिँ त्यो मकिँदाखेरि त्यहाँ पहिरो गएको भन्ने उहाँहरूको